0: मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय।
1: रासोपाकै अर्का सांसद खगेन्द्र सुनारले समेत सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। पछिल्लो समय नेपाल प्रहरीका आईजीपीमाथि खनिँदै आएका सांसद सुनारले हिजोको बैठकमा प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउनु भएको हो।
2: सामान्य आरोपको भरमा अहिलेसम्म तीनजना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन, उनीमाथि छानबिन किन भइरहेको छैन, के कारणले उनलाई बचाइ राखिएको छ, यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
1: रासोपा सांसद अनुष्का श्रेष्ठले राजदूत नियुक्ति गर्दा जलवायु कूटनीतिमा काम गर्न सक्ने क्षमता भएकालाई अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ,
3: हालैको भयानक हिमालयन सुनामीले देखाइसकेको छ कि जलवायु संकट हाम्रो वर्तमानको वास्तविकता बनिसकेको छ। हामीले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको आफ्नो स्ट्याण्ड बलियोसँग राख्ने अप्रोच लिएका छौं र लस एण्ड ड्यामेज फण्डसँगको हाम्रो इंगेजमेन्ट पनि अघि बढ़िरहेको छ। हिजो पनि जवाफ आएको छ। अन्तर्राष्ट्रिय नेपालको आवाज उठाउनु राम्रो हो, आवश्यक हो, तर त्यतिमै रोकिनु भने हुँदैन। हामीले वर्षौंको क्लाइमेट एडभोकेसीबाट कमाएको अन्तर्राष्ट्रिय गुडविललाई अब दीर्घकालीन पार्टनरशिप, फाइनान्स, टेक्नोलोजी र रिजिलियन्समा रूपान्तरण गर्नुपर्छ। अर्थात नेपालले क्लाइमेट एडभोकेसीबाट अब क्लाइमेट डिप्लोमेसी तर्फ जानुपर्छ। यसै सन्दर्भमा अहिले विचाराधीन महत्वपूर्ण राजदूत नियुक्तिहरूमा सम्बन्धित मुलुकसँग क्लाइमेट डिप्लोमेसी अघि बढ़ाउन सक्ने क्षमतालाई पनि ध्यान दिन म सरकारलाई आग्रह गर्न चाहन्छु।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 तारिकमा संघको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी गराउनु भएको छ। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले उठाउने विषयबारे जानकारी गराउँदै परराष्ट्र सचिव राई,
4: जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्न परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गर्ने, नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई विश्व समक्ष प्रस्तुत गर्ने, यस सन्दर्भमा नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रबन्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनान्स सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन भयो।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: यो BFBS कुरकार रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: चिलिमे र माथिल्लो त्रिशुली एक आयोजनाका सुरुङमा खोजी कार्य जारी राखिएको छ. नेपाली सेनाले माथिल्लो त्रिशुली 3B को संरचना खोजी कार्य पनि चलिरहेको जनाएको छ. बाढी गएको आज 18 दिन भइसकेको छ. चिलिमेमा थुनिएका ठानिएका 6 जनाको उद्धारका लागि सुरुङमा ठूला यन्त्र लगेर खन्न थालिएको सेनाले जनाएको छ. चिलिमे सुरुङको अखिलतिर सांसद इन्जिनियर सागर ढकाल हुनुहुन्छ.
4: पम्पहरू पाइपहरू कति ल्यायो, अब त्यसैले पनि काम गर्न गाह्रो हो. अब यही ह्युमेन अलिकति लामो समय लागे पनि अब यसैले गर्ने भनेर पुरै यो लाइन सर्लकै माथि पुरै लाइन बनाएका छौँ. अब 20-30 जनाको लाइन छ अनि सर्लक यसरी सुई सुई ल्याउँदै थाल्दै गरेका छौँ अब लिएर चाहिँ. अनि अब एकदमै गाह्रो यो काम गर्न, सबैभन्दा गाह्रो भनेको चाहिँ अरू ठाउँमा चाहिँ भाग्ने ठाउँ हुन्छ, केही आपतै पऱ्यो भने, यहाँ चाहिँ भाग्ने ठाउँै नभएर सबैले काम गर्न गाह्रो.
3: यस्तै त्रिशुली 1 को सुरुङभित्र 200 मिटर भागमा ड्रोन उडाएर खोजी गर्दा केही फेला नपरेको उल्लेख गरिएको छ. 3B संयुक्त उद्धार टोली खटिएको छ. राष्ट्रसङ्घीय निकाय युएन अपरेसन्सका क्षेत्रीय निर्देशकले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र पानी वितरण पहिलो प्राथमिकतामा रहेको बताएका छन्. क्षेत्रीय निर्देशक सारा निजरले 2015 नेपालमा यति ठूलो विपद पहिलोपटक देखेको बताउनु भएको छ. उहाँले राष्ट्रसङ्घीय निकायहरूले हेलिकप्टर र ड्रोन प्रयोग गरेर खाना ढुवानी र पानी शुद्धिकरणमा काम गरेको बताउनु भएको छ. निजरका अनुसार सडक सञ्जाल पुनर्स्थापनामा पनि काम गर्नुपर्ने देखिएको छ.
5: But also the roads have washed away in many areas, so we have to look at how do we get these communities reconnected to markets, to economic activity, and then also for humanitarian supplies to come and reach them as well to help the rebuilding start. The drones are working to deliver food assistance to remote areas.
3: नेपाल सरकारले विद्यालय पुनर्सञ्चालनका लागि काम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ. अध्यागमन विभागले आफ्नो विदेश भ्रमण सम्बन्धी विवरण नागरिक एपमा हेर्न सकिने जनाएको छ. यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिन सेवाग्राहीलाई विभागमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने विभागले जनाएको छ. एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने र व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागका महानिर्देशक रामचन्द्र तिवारीको भनाइ छ. नवलपुरको होप्सेकोट 6 प्लेगाको घाँकी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुवाँ निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ.
6: प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिमको घाँगी भिरबाट धुवाँको मुस्लो निस्किरहेको हो. लामो समयदेखि धुवाँ निस्किन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले पनि धुवाँको अनुगमन गरेको छ। हुप्सेकोट 6 का वडाध्यक्ष छमबहादुर सोमय मगरले 15 वर्ष अघि पनि यस्तै धुवाँ आउने गरेको र 1.5 वर्ष पछि आफै हराए पनि अहिले फेरि त्यस्तै समस्या देखिएको बताउनु भएको छ। जंगलको बीचमा सानो पहिरो झरेको छ। पहिरो गएको ठाउँबाट करिब 1 किलोमिटर उत्तरतर्फ प्लेगामा 35 घरधुरी रहेको मानव बस्ती छ। गन्ध आउने क्रम नरोकिएपछि जमिन मुनि ग्यास रहेको हुन सक्ने आशंका गरिएको र विस्फोट हुने हो कि भन्ने चिन्ता बढेको होप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनु भएको छ। यसैबीच नवलपुर 1 का सांसद राजन गौतमले सरकारले तत्काल विज्ञ सहितको टोली होप्सेकोट पठाएर अध्ययन गर्नुपर्ने संसद बैठकमा माग गर्नु भएको छ।
3: खानी तथा भूगर्भ विभागले यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ। विभागका उपमहानिर्देशक डाक्टर गणेशनाथ तिवारीले स्थानीय तहबाट अध्ययनका लागि अनुरोध गरिएमा तयार रहेको बताउनु भएको छ। बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानमा सरकारले 2.34 अर्ब बढी रकम खर्च गर्नुपर्ने सक्ने अनुमान गरेको छ।
7: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 वटा विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढीपछि त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीहरूको पठन पाठन अवरूद्ध भएको छ। संरचना पुननिर्माण तथा पठन पाठन सहज पार्न तत्काल 10 करोड 50 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ।
3: कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषदको कवाडमा भएको प्ले अफमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो। कर्णाली 25-21, 20 25-23 र 25-22 विजयी भयो। कर्णालीले अब उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्दैछ। अन्नपूर्ण लिगको शीर्षस्थानमा रहँदै सोझै फाइनल पुगेको छ। खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: बाढीले धादिङको फुर्के खोला पुल बगाएपछि परिवाटार मास्टार सड़कमा आजदेखि एकतर्फी सवारी साधन सञ्चालनको प्रबन्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनको सूचनामा समय निर्धारण गरिएको छ। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार फोसरेटार र केउरिनी हुँदै गल्छीतर्फ आवतजावत गर्न सकिनेछ। आज विश्व प्राथमिक उपचार दिवस बसाइँसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराई पर्दै गइरहेको छ। नेपालमा पनि विपद बाढी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरको खोजीमा मानिस बसाइँसराई गर्ने गरेका छन्। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले जारी गरेको विज्ञप्तिमा सकेसम्म सबैमा प्राथमिक उपचारको पहुँच पुर्याउन प्रयासरत रहेको जनाएको छ। रेडक्रसले प्राथमिक उपचारको ज्ञान सिप र अभ्यासलाई व्यापक बनाउन तथा हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन आह्वान गरेको छ। काठमाडौँ महानगरमा बसोबास गर्ने जलन पीडितले 2,00,000 रुपियाँसम्मको निशुल्क उपचार पाउने भएका छन्।
4: काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच जलन पीडितलाई निशुल्क उपचार गर्ने बारे सम्झौता भएको हो। सम्झौता अनुसार विपन्न हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा किर्तिपुर अस्पतालमा निशुल्क उपचार पाउनेछन्। काठमाडौँ महानगरका स्थायी बासिन्दा कानून बमोजिम बसाई सराई गरी आएका व्यक्ति महानगरका जनप्रतिनिधि कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले समेत यो सेवा पाउने सम्झौतामा उल्लेख छ। बिरामीको उपचारका लागि काठमाडौँ महानगरले अस्पताललाई 2 करोड़ रूपियाँ उपलब्ध गराएको छ। यो मध्ये 1 करोड़ रूपियाँ जलन उपचार कोषका लागि छुट्याइएको छ। बाँकी 1 करोड़ अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीका लागि प्रदान गरिएको छ। बिरामीले क्याबिन ईएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषबाट खर्च बिहोरिने छैन।
3: बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा 233 आचार संहिता उल्लङ्घन भएका छन्।
5: प्रेस काउन्सिल नेपालले बाढीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। प्रेस काउन्सिलले सार्वजनिक गरेको संचार अनुगमन सम्बन्धी विवरण अनुसार बाढी सम्बन्धी सामग्रीमा पीड़ितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको, अतिरञ्जित ढंगले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य मान्यताको नगरेको लगायतका विषयमा आचार संहिता उल्लङ्घन भएको जनाएको छ। अनुगमनका क्रममा संचार माध्यमसँग सम्बन्धित 91, गैर संचार माध्यम 101 र पत्रकारसँग सम्बन्धित 41 सामग्री आचार संहिताभन्दा विपरीत रहेको भनेर पहिचान गरिएको विवरणमा उल्लेख छ। काउन्सिलले आचार संहिता उल्लङ्घन गर्ने सामग्रीका सम्बन्धमा सम्बन्धित संचार माध्यम पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवश्यक सुधार तथा सच्याउन निर्देशन दिएको समेत जनाएको छ। आचार संहिता परित देखिएका त्यस्ता सामग्री तत्काल सच्याउन, हटाउन वा आवश्यक सुधार गर्न निर्देशन दिएकामा 207 निर्देशन पालना भएको र 19 निर्देशनको अझै पालना नभएको पनि काउन्सिलले जनाएको छ। काउन्सिलले सम्बन्धित पक्षलाई फोन सन्देश तथा पत्राचार मार्फत सामग्रीको प्रकृति हेरेर आवश्यक कदम चाल्न निर्देशन दिएको हो।
3: ललितपुर महानगरपालिकाले 2046 बन्द भएको शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ। 2046 जनआन्दोलन अघिसम्म मंगल बजारको तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा पुस्तकालय थियो। बन्द भएको पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा फेरि सञ्चालनमा ल्याएको हो। पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भइसकेको पुस्तकालयको इतिहास 800 लामो रहेको जानकारी दिनुभएको छ। इजरायली सेनाले लेबनानमा हिजबुल्लाहको भूमिगत संरचना ध्वस्त बनाएको जनाएको छ। अलि तायर रिज मुनि रहेको 2 किलोमिटर लामो सुरुङ भत्काउन 1,000 टन विस्फोटक प्रयोग गरिएको इजरायलको भनाइ छ। अरब गल्फ इन्स्टिच्युटका हुसेन इभिजका अनुसार इजरायलले लेबनानमाथिको आक्रमण बढाउन चाहेको देखिन्छ।
6: I think it's yet another confirmation that Israel is digging in for the long haul, that it is intends not only to continue and perhaps if possible expand the war in Lebanon.
3: एसएससी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र युआई भेटिरहेका छन्। तेस्रो संस्करणको प्रतियोगिताको फाइनल क्वालालम्पुरमा शुरू भएकोमा नेपालले पहिलो ब्याटिङ गरिरहेको छ। नेपालले 7 ओभरको खेल खेल्दा विकेट नगुमाइकन 40 रन बनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: युएले बाढीपछिको उद्धार तथा राहतका लागि पाँचौं खेपको विमान पठाएको छ। नवप्रवर्तन मन्त्री महावीर पुन र गृहमन्त्री सुदन गुरुङले विमानस्थल पुगेर चारवटा डुङ्गा सहितका सामग्री बुझ्नु भएको छ।
4: युएई एयरपोर्टको हवाईजहाजबाट आज यो पाँचौं ट्रिप भयो युएईबाट। हाउ मेनी बोट? थ्री बोट, फोर बोट, ओके,
5: टु जेट स्की, टु बोट।
4: आज चाहिँ झन्नै 45 टन जतिको सामानहरू ल्याएको छ, ड्रोनहरू र अन्य सामानहरू आएको छ। हेर्नुहोस्,
3: युएईले सामान पठाउँदा समुलुकका नेपालका लागि राजदूत पनि विमानस्थल पुग्नु भएको छ। चिलिमेर माथिल्लो त्रिशुली एक आयोजनाका सुरुङमा खोजी कार्य जारी राखिएको छ। नेपाली सेनाले माथिल्लो त्रिशुली त्रिवीको संरचनामा खोजी कार्य पनि चलिरहेको जनाएको छ। बाढी गएको आज 18 दिन भइसकेको छ। चिलिमेमा थुनिएका ठानिएका 6 जनाको उद्धारका लागि सुरुङमा ठूला मसिन लगेर खन्न थालिएको सेनाले जनाएको छ। चिलिमे सुरुङको अघिल्तिर सांसद इन्जिनियर सागर ठकाल हुनुहुन्छ।
6: पम्पहरू पाइपहरू कति ल्याइयो, अब त्यसैले पनि काम गर्न गाह्रो हो। अब यही ह्युमेन अलिकति लामो समय लागे पनि अब यसैले गर्ने भनेर पुरै यो लाइन सडलकै माथि पुरै लाइन बनाएका छौँ। अब 20-30 जनाको लाइन छ, अनि सडलक यसरी सुई ल्याउँदै थाल्दै गरेका छौँ अब लिएर चाहिँ। अनि अब एकदमै गाह्रो यो काम गर्न, सबैभन्दा गाह्रो भनेको चाहिँ अरू ठाउँमा चाहिँ भाग्ने ठाउँ हुन्छ, केही आपतै पऱ्यो भने, यहाँ चाहिँ भाग्ने ठाउँै नभएर सबैले काम गर्न गाह्रो।
3: यस्तै त्रिशुली एकको सुरुङभित्र 200 मिटर भागमा ड्रोन उडाएर खोजी गर्दा केही फेला नपरेको उल्लेख गरिएको छ। मुलुकमा खोप पाउने बालबालिकाको संख्या सुधार भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। बहुआयामिक वञ्चितीकरणमा आएको परिवर्तन सम्बन्धी पहिलो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले 6 वर्ष अघिसम्म प्रत्येक 100 जनामा 70 जनाले मात्रै खोप पाउने गरेकामा अहिले 89 जनाले पाएका उल्लेख गरेको छ। पोषण, आवास, सरसफाई, विद्युतमा पहुँच जस्ता क्षेत्रमा पनि बालबालिकाको अवस्था सुधार भएको कार्यालयको भनाइ छ। कार्यालयका प्रमुख लक्ष्मी कुमारी बस्नेत:
7: हाम्रो तथ्याङ्क कार्यालयबाट यो कामहरू भइरहेछ है। अब यसमा पनि हाम्रो युनिसेफको सपोर्टबाट हामी पनि यो सँगसँगै बसेर काम गरिरहेछौँ, र सँगसँगै यो बालबालिकासँग सम्बन्धित सरकारी निकाय ती निकायहरूसँग हामी एकदम क्लोज उसमा बसेर यसको चाहिँ यो कामहरू, यो आई केयरको कामहरू भइरहेछ।
3: लमजुङ र मनाङ जोड्ने बेसी सहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सडक टलान गर्न सडक बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाटको जलविद्युत आयोजनाले 50 मिटर सडक ढलान गर्दैछ। सडक साँगुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनको लागि वैकल्पिक व्यवस्था गर्न नसकिने उहाँले उल्लेख गर्नुभएको छ। नवलपुरको हुप्सेकुट 6 प्लेगाको घाँकी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुवा निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ।
8: प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिमको घाँगी भिरबाट धुवाँको मुस्लो निस्किरहेको हो। लामो समयदेखि धुवाँ निस्किन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले पनि धुवाँको अनुगमन गरेको छ। हुप्सेकोट 6 का वडाध्यक्ष छमबहादुर सोमय मगरले 15 वर्ष अघि पनि यस्तै धुवाँ आउने गरेको र 1.5 वर्ष पछि आफै हराए पनि अहिले फेरि त्यस्तै समस्या देखिएको बताउनु भएको छ। जंगलको बीचमा सानो पहिरो झरेको छ। पहिरो गएको ठाउँबाट करिब 1 किलोमिटर उत्तरतर्फ प्लेगामा 35 घरधुरी रहेको मानव बस्ती छ। गन्ध आउने क्रम नरोकिएपछि जमिन मुनि ग्यास रहेको हुन सक्ने आशंका गरिएको र विस्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनु भएको छ। यसैबीच नवलपुर 1 का सांसद राजन गौतमले सरकारले तत्काल विज्ञ सहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नुपर्ने संसद बैठकमा माग गर्नु भएको छ। यो विषयमा अनुसन्धानका लागि सरकारले टोली पठाउने बताएको छ। विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले टेलिफोन गरेर अध्ययन टोली पठाउने बताउनु भएको गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ।
3: खानी तथा भूगर्भ विभागले यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ। विभागका महानिर्देशक डाक्टर गणेशनाथ तिवारीले स्थानीय तहबाट अध्ययनका लागि अनुरोध गरिएमा तयार रहेको बताउनु भएको छ। एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा नेपालले युए विरुद्ध ब्याटिङ गरिरहेको छ। तेस्रो संस्करणको प्रतियोगिताको फाइनल क्वालालम्पुरमा भइरहेकोमा नेपालले 22 ओभर खेल्दा एक विकेट गुमाएर 105 रन बनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङ तथा हेडवर्क क्षेत्रमा थप 7 जनाको शव फेला परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार अडिट एक क्षेत्रमा खोजी गर्दा लेदुर गेग्रानले भरिएको अवस्थामा शव भेटिएका हुन्। अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी जारी राखेका छन्। उद्धारका लागि कोरियाली टोली, शेर्पा, ड्रोन र तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ। आयोजना स्थलमा 1,433 कार्यरत रहेकोमा 878 सकुशल उद्धार भएको छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षा सम्बन्धी सुविधा लेनदेन सम्बन्धी व्यवस्था पढ्न स्वास्थ्यकर्मीलाई आह्वान गरिएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर ओम प्रसाद अर्यालले निर्देशिका पढेर सुविधा लेनदेन गर्न सबैमा अनुरोध गर्नुभएको छ।
4: बच्चा जन्मिएको दिनदेखि 28 दिनभित्र बिरामी भएर स्वास्थ्य संस्थामा भर्ना भई उपचार गराउनु परेमा भर्ना भएको समयदेखि उपचार अवधिसम्मको सेवा निशुल्क हुन्छ। एकपटक उपचारपछि डिस्चार्ज भइसकेको नवजात शिशु पुनः बिरामी भएर फेरि भर्ना हुनु परेमा पनि उपचार निशुल्क हुन्छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाको लागि सरकारले विभिन्न निशुल्क सेवा तथा सुविधाको व्यवस्था गरेको छ, तर यी सेवा उपलब्ध छन् भन्ने जानकारी कतिपय सेवाग्राहीलाई नहुन सक्छ। सरकारले तोकेका निशुल्क सेवा तथा सुविधा स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदाहुँदै पनि सेवाग्राहीलाई सेवा नदिएको वा सेवा प्राप्त गर्नबाट वञ्चित गराइएको पाइएमा सम्बन्धित स्वास्थ्य संस्था तथा जिम्मेवार पक्षमाथि आवश्यक छानबिन गरी कारवाही गरिनेछ। यस निर्देशिकामा भएका व्यवस्थाहरूको पालना गरिदिनु हुन सम्पूर्ण सरकारवालाहरूलाई अनुरोध गर्दछौँ।
3: सप्तरीको राजविराजमा गर्भवतीले अस्पताल बाहिर गर्भाधान गराउन बाध्य भएको घटनामा 6 कर्मचारी निलम्बनमा परेका बेला डाक्टर अर्यालको भनाइ आएको छ। अर्यालका अनुसार निर्देशिकामा संस्थागत प्रसूति सेवा लिने बिरामीलाई यातायात खर्चको प्रबन्ध पनि लिपिबद्ध गरिएको छ।
4: गर्भवती महिलाले नियमित गर्भजाँच अर्थात् एएनसी गराउँदा सरकारले नगद भत्ताको व्यवस्था गरेको छ। गर्भावस्था सुरु भएदेखि भएपछि 4-8-9 महिनामा गर्भजाँच गराए बापत 800 रुपियाँ नगद भत्ता पाउने व्यवस्था छ। तर गर्भवती महिलाले बच्चा पेटमा आएपछि कम्तीमा 8 गर्भजाँच गराउनु भने आवश्यक हुन्छ। देशभर आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क उपलब्ध छ। यस अन्तर्गत हेमोग्लोबिन, ब्लड ग्रुप, पिसाबमा आल्बुमिन, सिफिलिसको लागि भिडिआरएल, एचआइभी परीक्षण तथा हेपाटाइटिसका लागि हेपाटाइटिस बी सर्फेस एन्टिजेन परीक्षणमा समेत निशुल्क हुन्छ। प्रसूतिको सम्बन्धमा कुनै जटिलता देखेमा त्यसको निशुल्क उपचार गर्ने व्यवस्था छ।
3: राष्ट्रसङ्घीय निकाय युएन अपरेसन्सका क्षेत्रीय निर्देशकले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र पानी वितरण पहिलो प्राथमिकतामा रहेको बताएका छन्। क्षेत्रीय निर्देशक सारा निजरले 2015 नेपालमा यति ठूलो विपद पहिलोपटक देखेको बताउनु भएको छ। उहाँले राष्ट्रसङ्घीय निकायहरूले हेलिकप्टर र ड्रोन प्रयोग गरेर खाना ढुवानी र पानी शुद्धिकरणमा काम गरेको बताउनु भएको छ। निजरका अनुसार सडक सञ्जाल पुनर्स्थापनामा पनि काम गर्नुपर्ने देखिएको छ।
5: But also the roads have washed away in many areas, so we have to look at how do we get these communities reconnected to markets, to economic activity, and then also for humanitarian supplies to come and reach them as well to help the rebuilding start. The drones are working to deliver food assistance to remote areas.
3: नेपाल सरकारले विद्यालय पुनर्सञ्चालनका लागि काम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। आज विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइसराई बढ्दै गइरहेको छ। नेपालमा पनि विपद, बाढी, पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरको खोजीमा बसाइसराई हुने गरेको छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले जारी गरेको विज्ञप्तिमा सकेसम्म सबैमा प्राथमिक उपचारको पहुँच पुर्याउन प्रयासरत रहेको जनाएको छ। काठमाडौँ महानगरमा बसोबास गर्ने जलन पीडितले 2,00,000 रुपियाँसम्मको निशुल्क उपचार पाउने भएका छन्।
6: काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच जलन पीडितलाई निशुल्क उपचार गर्ने बारे सम्झौता भएको हो। सम्झौता अनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा किर्तिपुर अस्पतालमा निशुल्क उपचार पाउनेछन्।
3: इजरायली सेनाले लेबननमा हिजबुल्लाहको भूमिगत संरचना ध्वस्त बनाएको जनाएको छ। अलि तायर रेज मुनिरहेको 2 किलोमिटर लामो सुरुङ भत्काउन 1,000 टन विस्फोटक प्रयोग गरिएको इजरायलको भनाइ छ। Arab Gulf Institute's Hussein Idris.
2: I think it's yet another confirmation that Israel is digging in for the long haul, that it is intends not only to continue and perhaps, if possible, expand the war in Lebanon.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री उद्धार कोषमा संकलन भएको रकमको आकार 13 अर्ब 14 करोड नागेको छ। अर्थ मन्त्रालयले जम्मा भएको रकममध्ये वैदेशिक सहयोगको हिस्सा 26% रहेको जनाएको छ। जम्मा भएको रकमबाट 1 अर्ब रुपियाँको कोष परिचालन भइसकेको पनि मन्त्रालयले उल्लेख गरेको छ। प्राप्त भएको रकममा कनेक्ट आइपिएस र घरेलु क्युआर पछि धेरै रकम विदेशका कार्डबाट भएको देखिएको छ। चिलिमे र माथिल्लो त्रिशुली एक आयोजनाका सुरुङमा खोजी कार्य जारी राखिएको छ। नेपाली सेनाले माथिल्लो त्रिशुली 3B को संरचनामा खोजी कार्य पनि चलिरहेको जनाएको छ। बाढी गएको आज 18 दिन भइसकेको छ। सिलिमेमा थुनिएका ठानिएका 6 जनाको उद्धारका लागि सुरुङमा ठुला मसिन लगेर खन्न थालिएको सेनाले जनाएको छ। सिलिमे सुरुङको अघिल्तिर सांसद इन्जिनियर सागर ढकाल पनि हुनुहुन्छ।
4: पम्पहरू पाइपहरू कति ल्याइयो, अब त्यसैले पनि काम गर्न गाह्रो, अब यही ह्युमेन अलिकति लामो समय लागे पनि अब यसैले गर्ने भनेर पुरै यो लाइन सर्लकै माथि पुरै लाइन बनाएका छौँ। अब 20-30 जनाको लाइन छ, अनि सर्लक यसरी चुइँ चुइँ ल्याउँदै थाल्दै गरेका छौँ अब लिएर चाहिँ। अनि अब एकदमै गाह्रो यो काम गर्न, सबैभन्दा गाह्रो भनेको चाहिँ अरू ठाउँमा चाहिँ भाग्ने ठाउँ हुन्छ, केही आपतै पऱ्यो भने, यहाँ चाहिँ भाग्ने ठाउँै नभएर सबैले काम गर्न गाह्रो।
3: त्रिशुली 1 को सुरुङभित्र 200 मिटर भागमा ड्रोन उडाएर खोजी गर्दा केही फेला नपरेको उल्लेख गरिएको छ। युएले बाढी पछिको उद्धार तथा राहतका लागि 5 खेपको विमान पठाएको छ। नवप्रवर्तन मन्त्री महावीर पुन र गृहमन्त्री सुदान गुरुङले विमानस्थल पुगेर 4 ढुङ्गा सहितका सामग्री बुझ्नु भएको छ।
5: युएई एयरपोर्टको हवाईजहाजबाट आज यो 5 ट्रिप भयो युएईबाट। How many boat? 3 boat?
6: 4.
5: 4 boat, okay.
6: 2 jet ski, 2 boat.
5: आज चाहिँ झन्डै 41 टन जतिको सामानहरू ल्याएको छ, ड्रोनहरू र अन्य सामानहरू आएको छ। हेर्नुहोस्,
3: मुलुकमा खोप पाउने बालबालिकाको सङ्ख्या सुधार भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। बहुआयामिक वञ्चितीकरणमा आएको परिवर्तन सम्बन्धी पहिलो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले 6 वर्ष अघिसम्म प्रत्येक 100 जनामा 70 जनाले मात्रै खोप पाउने गरेकामा अहिले 89 जनाले पाएका उल्लेख गरेको छ। पोषण, आवास, सरसफाई, विद्युतमा पहुँच जस्ता क्षेत्रमा पनि बालबालिकाको अवस्था सुधार भएको कार्यालयको भनाइ छ। कार्यालयका प्रमुख लक्ष्मी कुमारी बस्नेत:
7: हामी तथ्याङ्क कार्यालयबाट यो कामहरू भइरहेको छ है। अब यसमा पनि हाम्रो चाहिँ युनिसेफको सपोर्टबाट हामीले पनि यो सँगसँगै बसेर काम गरिरहेछौँ, र सँगसँगै यो बालबालिकासँग सम्बन्धित सरकारी निकाय ती निकायहरूसँग हामी एकदम क्लोज उसमा बसेर यसको चाहिँ यो कामहरू, यो आई केयरको कामहरू भइरहेछ।
3: नवलपुरको हुप्सेकोट 6 प्लेगाको घाँगी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुवा निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ।
8: प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिमको घाँगी भिरबाट धुवाँको मुस्लो निस्किरहेको हो। लामो समयदेखि धुवाँ निस्किन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले पनि धुवाँको अनुगमन गरेको छ। हुप्सेकोट 6 का वडाध्यक्ष छमबहादुर सोमय मगरले 15 वर्ष अघि पनि यस्तै धुवाँ आउने गरेको र 1-1.5 वर्ष पछि आफै हराए पनि अहिले फेरि त्यस्तै समस्या देखिएको बताउनु भएको छ। जंगलको बीचमा सानो पहिरो झरेको छ। पहिरो गएको ठाउँबाट करिब 1 किलोमिटर उत्तरतर्फ प्लेगामा 35 घरधुरी रहेको मानव बस्ती छ। गन्ध आउने क्रम नरोकिएपछि जमिन मुनि ग्यास रहेको हुन सक्ने आशंका गरिएको र विस्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनु भएको छ। यसैबीच नवलपुर 1 का सांसद राजन गौतमले सरकारले तत्काल विज्ञ सहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नुपर्ने संसद बैठकमा माग गर्नु भएको छ। यो विषयमा अनुसन्धानका लागि सरकारले टोली पठाउने बताएको छ। विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले टेलिफोन गरेर अध्ययन टोली पठाउने बताउनु भएको गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ।
3: खानी तथा भूगर्भ विभागले भने यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ। विभागका उपमहानिर्देशक डाक्टर गणेशनाथ तिवारी स्थानीय तहबाट अध्ययनका लागि अनुरोध गरिएमा तयार रहेको बताउनु भएको छ। एसएससी प्रिमियर कप एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको युएई विरुद्धको फाइनलमा नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गर्नुभएको छ। क्वालालम्पुरमा जारी खेलमा शेखले 103 बलमा 8 चौका र 4 छक्कासहित शतक पूरा गर्नुभएको हो। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो 2रो शतक हो। यस्तै नेपालका लागि गुलसन झाले अर्धशतक प्रहार गर्नुभएको छ। उहाँले 38 बलमा चारवटा छक्का र तीनवटा चौकाको मद्दतमा 52 रन बनाउनु भएको हो। नेपालले ताजा अवस्थामा 6 विकेट गुमाएर 286 रन बनाएको छ र 47 ओभरको खेल भएको छ। खबर यति नै, नमस्कार।
2: BFBS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: रसुवा बारीमा परेका व्यक्ति र उनीहरूको आफन्तको करिब 3,065 जनाको डिएनए सङ्कलन भएको छ। प्रहरी प्रधान कार्यालयले मृतक 1,286 जना र बेपत्ता आफन्तको 1,779 जनाको डिएनए सङ्कलन गरिएको जनाएको छ। शव भेटिएका 1,386 जनामध्ये 103 जनाको शव मात्रै हस्तान्तरण भएको छ। 1,213 शव जमिनमुनि व्यवस्थापन गरिएको छ। माथेलु त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङ तथा हेडवर्क क्षेत्रमा थप 7 जनाको शव फेला परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार अडिट एक क्षेत्रमा खोजी गर्दा लेदो र गेग्रानले भरिएको अवस्थामा शव भेटिएका हुन्। अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी जारी राखेका छन्। आयोजना स्थलमा 1,433 कार्यरत रहेकोमा 878 जनाको सकुशल उद्धार भएको छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षा सम्बन्धी सुविधा लिनदेन सम्बन्धी व्यवस्था पढ्न स्वास्थ्यकर्मीलाई आह्वान गरिएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर ओमप्रसाद रयालले निर्देशिका पढेर सुविधा लिनदेन गर्न सबैमा अनुरोध गर्नुभएको छ।
4: बच्चा जन्मिएको दिनदेखि 28 दिनभित्र बिरामी भएर स्वास्थ्य संस्थामा भर्ना भए उपचार गराउनु परेमा भर्ना भएको समयदेखि उपचार अवधिसम्मको सेवा निशुल्क हुन्छ। एकपल्ट उपचारपछि डिस्चार्ज भइसकेको नवजात शिशु पुनः बिरामी भएर फेरि भर्ना हुनु परेमा पनि उपचार निशुल्क हुन्छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाको लागि सरकारले विभिन्न निशुल्क सेवा तथा सुविधाको व्यवस्था गरेको छ, तर यी सेवा उपलब्ध छन् भन्ने जानकारी कतिपय सेवाग्राहीलाई नहुन सक्छ। सरकारले तोकेका निशुल्क सेवा तथा सुविधा स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदाहुँदै पनि सेवाग्राहीलाई सेवा नदिएको वा सेवा प्राप्त गर्नबाट वञ्चित गराइएको पाइएमा सम्बन्धित स्वास्थ्य संस्था तथा जिम्मेवार पक्षमाथि आवश्यक छानबिन गरी कारवाही गरिनेछ। यस निर्देशिकामा भएका व्यवस्थाहरूको पालना गरिदिनु हुन सम्पूर्ण सरकारवालाहरूलाई अनुरोध गर्दछौँ।
3: सप्तरीको राजविराजमा गर्भवतीले अस्पताल बाहिर गर्भाधान गराउन बाध्य भएको घटनामा 6 कर्मचारी निलम्बनमा परेका बेला डाक्टर अर्यालको भनाइ आएको छ। अर्यालका अनुसार निर्देशिकामा संस्थागत प्रसूति सेवा लिने बिरामीलाई यातायात खर्चको प्रबन्ध पनि लिपिबद्ध गरिएको छ।
4: गर्भवती महिलाले नियमित गर्भजाँच अर्थात् एएनसी गराउँदा सरकारले नगद भत्ताको व्यवस्था गरेको छ। गर्भावस्था सुरु भएदेखि भएपछि 4-6-8-9 महिनामा गर्भजाँच गराए बापत 800 रुपियाँ नगद भत्ता पाउने व्यवस्था छ। तर गर्भवती महिलाले बच्चा पेटमा आएपछि कम्तीमा 8 गर्भजाँच गराउनु भने आवश्यक हुन्छ। देशभर आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क उपलब्ध छ। यस अन्तर्गत हेमोग्लोबिन ब्लड ग्रुप पिसाबमा आल्बुमिन सिफिलिसको लागि भिडिआरएल एचआइभी परीक्षण तथा हेपाटाइटिसका लागि हेपाटाइटिस बी सर्फेस एन्टिजेन परीक्षणमा समेत निशुल्क हुन्छ। प्रसूतिको सम्बन्धमा कुनै जटिलता देखेमा त्यसको निशुल्क उपचार गर्ने व्यवस्था छ।
3: काठमाडौँ महानगरमा बसोबास गर्ने चलन पीडितले 2,00,000 रुपियाँसम्मको निशुल्क उपचार पाउने भएका छन्।
5: काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच जलन पीडितलाई निशुल्क उपचार गर्ने बारे सम्झौता भएको हो। सम्झौता अनुसार विपन्न हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा किर्तिपुर अस्पतालमा निशुल्क उपचार पाउनेछन्। काठमाडौँ महानगरका स्थायी बासिन्दा कानून बमोजिम बसाई सराई गरी आएका व्यक्ति महानगरका जनप्रतिनिधि कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले समेत यो सेवा पाउने सम्झौतामा उल्लेख छ। बिरामीको उपचारका लागि काठमाडौँ महानगरले अस्पताललाई 2 करोड रुपियाँ उपलब्ध गराएको छ। यो मध्ये 1 करोड रुपियाँ जलन उपचार कोषका लागि छुट्याइएको छ। बाँकी 1 करोड अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीका लागि प्रदान गरिएको छ। बिरामीले क्याबिन ईएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषबाट खर्च बिहोरिने छैन।
3: यमनको हुथी लडाकु समूहले मुख्य व्यापार नाका लालसागरको तटीय क्षेत्र कब्जामा लिएको खबर छ। बब अल मन्दाब जलघाटीको पेरिम टापुमा इरान समर्थित समूहले कब्जा जमाएको हो। सो समूहले साउदी समर्थित फौजलाई पराजित गरेर रणनीतिक बन्दरगाह सहर मोखा पनि नियन्त्रणमा लिएको छ। यमन सेनाका अनुसार अब हुथीले सबै तटीय क्षेत्रमा कब्जा जमाएको छ। च्याथम हाउसका फरिया अल मुस्लिमीका अनुसार यी घटनाले धेरै अर्थ राख्नेछन्।
2: I would be very concerned about the Houthis taking over Bab al-Mandab, because despite their assurances, they should never be trusted. And number two, any attack on the Saudi oil infrastructure and shipment will ultimately cause consequences across the world.
3: Khabar etti nai. Namaskar.
1: Yo, BFBS Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँको धाप ड्याम क्षेत्रमा भाँसिएको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप स्याटल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल भाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ। जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली नेपाली सेना राष्ट्रिय निकुञ्ज स्थानीय तह तथा एसआरडी विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ। हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए। सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो। यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफा पानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कङ्क्रिट फेस रकफिल बाँध हो। राष्ट्रसङ्घीय निकाय युएन अपरेसन्सका क्षेत्रीय निर्देशकले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र पानी वितरण पहिलो प्राथमिकतामा रहेको बताएका छन्। क्षेत्रीय निर्देशक सारा निजरले सन्जर 15 नेपालमा यति ठूलो विपद पहिलोपटक देखेको बताउनु भएको छ।
4: But also the roads have washed away in many areas. So we have to look at how do we get these communities reconnected to markets, to economic activity and then also for humanitarian supplies to come and reach them as well to help the rebuilding start. The drones are working to deliver food assistance to remote areas.
3: भोटेकोसी बाढीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ। कृष्णवीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको व्यवसायीले बताएका छन्। बुटवलबाट छवि पाण्डे।
5: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ। भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ।
6: सुनसान छ, यो बाढीले स्वात्तै हान्दियो, धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द, अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त, इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेटहरूले पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर, यो मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र भने त गाह्रो।
5: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
7: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब 2-4-10 दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ, अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरोले त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन, तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौँ सर, यो लुम्बिनी सुनसान छ।
5: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ। अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
3: गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलोराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्। पुरातात्विक दृष्टिले महत्त्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 बिताएको मानिने तिलोराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलोराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठुलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। कपिलवस्तु क्षेत्रमा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक महत्त्वका धेरै सम्पदा छन्, तर संरक्षण नहुँदा जीर्ण भएका छन्। केही सम्पदा टिस्कुका रूपमा मात्र अस्तित्वमा छन् भने कतिपयको उत्खनन भइसके पनि व्यवस्थित संरक्षण हुन सकेको छैन। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाश मुनि रहेको जोडी स्तूपधाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलोराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्वको विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश निर्माणमा निजी क्षेत्रको सहभागिताबारे भइरहेको विवाद अनावश्यक भएको टिप्पणी गर्नुभएको छ। संविधानको धारा 50 सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत अघि बढ्ने स्पष्ट भएकाले अहिले बहस गर्नुको अर्थ छैन नभएको उहाँले बताउनु भएको छ। आर्थिक विकासमा राज्यकी निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलबत्ती चल्ने असाध्य नराम्रो परम्परा बसेको उहाँको भनाइ छ। हाम्रो जस्तो अल्प विकसित देशको मुख्य प्रश्न राज्यकी निजी क्षेत्र नभएर राज्य र निजी क्षेत्रको सहकारी कसरी र कुन रूपमा गर्ने भन्ने हुनुपर्नेमा भट्टराईले जोड दिनुभएको छ। युरोप अमेरिका जापान लगायत सबै देशहरूले सुरुको चरणमा राज्यको आड लिएर नै निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता विकास गरेका स्मरण गर्न उहाँले भन्नुभएको छ। पूर्वी एसियाका देशहरू सिङ्गापुर कोरिया मलेसिया चीन भियतनाम लगायतले राज्यकी आडमा निजी क्षेत्र मौलन दिएको साक्षी समेत रहेको उहाँले सम्झाउनु भएको छ। माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङ तथा हेडवर्क क्षेत्रमा थप 7 सब फेला परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार अडिट एक क्षेत्रमा खोजी गर्दा लेदो र गेग्रानले भरिएको अवस्थामा सब भेटिएका हुन्। अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी कार्य जारी राखेका छन्। आयोजना स्थलमा 1,433 कार्यरत रहेकोमा 878 सकुशल उद्धार भएको थियो। आज राति देशका धेरै भागमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले बागमती प्रदेशका पहाडी भागमा समेत वर्षा हुन सक्ने बताउनु भएको छ।
4: कोशी प्रदेश बागमती प्रदेश र यो गण्डकी प्रदेशको केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना देखिन्छ भने साथसाथै चाहिँ यो मधेस प्रदेशमा पनि केही स्थानहरूमै मध्यमसम्मको वर्षा हुनसक्ने देखिन्छ र यो पश्चिमी भूभागमा विशेष गरी सुदूरपश्चिम प्रदेश कर्णाली र यो लुम्बिनी प्रदेशमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना देखिन्छ र भारी वर्षाका लागि जुन आज रातिको लागि कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरी कोशी प्रदेशको जुन तराई क्षेत्र र पहाडी क्षेत्रको एक स्थानमा चाहिँ भारी वर्षा पनि हुनसक्ने सम्भावना छ।
3: उहाँका अनुसार भोलि पनि देशका कतिपय ठाउँमा वर्षाको पूर्वानुमान छ।
4: पहाडी क्षेत्र छ त्यो पहाडी क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रहरूको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना छ र तराई क्षेत्रमा कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रको केही स्थान र बाँकी तराई क्षेत्रमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना देखिन्छ।
3: मुलुकमा खोप पाउने बालबालिकाको संख्या वृद्धि भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। बहुआयामिक वञ्चितीकरणमा आएको परिवर्तन सम्बन्धी पहिलो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले 6 अघिसम्म प्रत्येक 100 70 मात्रै खोप पाउने गरेकामा अहिले 99 पाएका उल्लेख गरेको छ। पोषण आवास सरसफाई विद्युतमा पहुँच जस्ता क्षेत्रमा पनि बालबालिकाको अवस्था सुधार भएको कार्यालयको भनाइ छ। कार्यालयका प्रमुख लक्ष्मी कुमारी बस्नेत
5: हामी तथ्याङ्क कार्यालयबाट यो कामहरू भइरहेछ है। अब यसमा पनि हाम्रो चाहिँ युनिसेफको सपोर्टबाट हामी पनि यो सँगसँगै बसेर काम गरिरहेछौँ र सँगसँगै यो बालबालिकासँग सम्बन्धित सरकारी निकाय ती निकायहरूसँग हामी एकदम क्लोज उसमा बसेर यसको चाहिँ यो कामहरू यो आई केयरको कामहरू भइरहेछ।
3: यमनको होती लडाकु समूहले मुख्य व्यापार नाका लाल सागरको तटीय क्षेत्रमा कब्जा लिएको खबर छ। बब अल मन्दाब जलघाँटीको पेरिम टापुमा इरान समर्थित समूहले कब्जा जमाएको हो। सो समूहले साउदी समर्थित फौजलाई पराजित गरेर रणनीतिक बन्दरगाह सहर मोखा पनि नियन्त्रणमा लिएको छ। यमन सेनाका अनुसार अब हुथीले सबै तटीय क्षेत्रमा कब्जा जमाएको छ। च्याथम हाउसका फरिया अल मुस्लिमीका अनुसार यी घटनाले धेरै अर्थ राख्नेछन्।
6: I would be very concerned about the Houthis taking over Bab al-Mandab because despite their assurances they should never be trusted. And number 2, any attack on the Saudi oil infrastructure and shipment will ultimately cause consequences across the world.
3: ACC Premier Cup ekdivisiya antarrashtriya cricket pratiyogita ma Nepal le UAE lai 314 run ko jit ko lakshya dieko cha. मलेसियाको क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले 9 क्षतिमा 313 रन बनाएको हो। जवाबमा युनाइटेड अरब इमिरेट्स युआई पनि ब्याटिङमा उत्रिसकेको छ र युएले ताजा अवस्थामा 30 ओभर 3 बल खेल्दा 5 गुमाएर 161 रन बनाएको छ। यो प्रतियोगितामा नेपालका ओपनिङ ब्याटर आसिफ शेखले शतक पुरा गर्नुभएको छ। शेखले 103 बलमा 8 चौका र 4 छक्कासहित शतक पुरा गर्नुभएको हो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक रहेको छ। आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। खबर यति नै, नमस्कार, म महेन्द्र।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री उद्धार कोषमा संकलन भएको रकमको आकार 13.14 अर्ब नागेको छ। अर्थ मन्त्रालयले जम्मा भएको रकममध्ये वैदेशिक सहयोगका हिस्सा 26% रहेको जनाएको छ। जम्मा भएको रकमबाट 1 अर्ब रूपियाँको कोष परिचालन भइसकेको पनि मन्त्रालयले उल्लेख गरेको छ। प्राप्त भएको रकममा कनेक्ट आइपिएस र घरेलु क्यूआर पछि धेरै रकम विदेशका कार्डबाट भएको देखिएको छ। रसुवा बाढीमा परेका व्यक्ति र उनीहरूको आफन्तको गरी 3,065 जनाको डीएनए संकलन भएको छ। प्रहरी प्रधान कार्यालयले मृतक 1,286 जना र बेपत्ता आफन्तको 1,779 जनाको डीएनए संकलन गरिएको जनाएको छ। शव भेटिएका 1,386 जनामध्ये 103 जनाको शव मात्र हस्तान्तरण भएको छ। 1,213 शव जमिन मुनि व्यवस्थापन गरिएको छ। आज राति देशका धेरै भागमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले बागमती प्रदेशका पहाड़ी भागमा समेत वर्षा हुन सक्ने बताउनु भएको छ।
4: कोशी प्रदेश, बागमती प्रदेश र यो गण्डकी प्रदेशको केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ भने साथसाथै चाहिँ यो मधेस प्रदेशमा पनि केही स्थानहरूमै मध्यमसम्मको वर्षा हुन सक्ने देखिन्छ र यो पश्चिमी भूभागमा विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली र यो लुम्बिनी प्रदेशमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ। र भारी वर्षाको लागि जुन आज रातिको लागि कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरी कोशी प्रदेशको जुन तराई क्षेत्र र पहाडी क्षेत्रको एक दुई स्थानमा चाहिँ भारी वर्षा पनि हुन सक्ने सम्भावना छ।
3: उहाँका अनुसार भोलि पनि देशका कतिपय ठाउँमा वर्षाको पूर्वानुमान छ।
4: पहाडी क्षेत्र छ, त्यो पहाडी क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रहरूको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ। र तराई क्षेत्रमा कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रको केही स्थान र बाँकी तराई क्षेत्रमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ।
3: काठमाडौँको धाप ड्याम क्षेत्रमा भाषिएको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
5: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप स्याटल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल फाँसिए भने उल्लेखनीय जोखिम नदेखिएको बताएको छ। जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसआरडी विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ। हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए। सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो। यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कंक्रिट फेस्ड रकफिल बाँध हो।
3: गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
5: पुरातात्विक दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलौराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठुलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाश मुनि रहेको जोडी स्तूपथाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। चौथो शताब्दीमा निर्माण भएको मानिएको ठुलो स्तूप 4 चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्विक अध्ययनबाट पुष्टि भएको छ।
3: एसिसी प्रिमियर कप एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्सलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरमा बायोमास ओभलमा आसिफ शेखको शतक र गोलचन्द चाहको अर्धशतकमा नेपालले पूरा ओभर खेलेर 9 विकेटको क्षतिमा 113 रन बनाएको हो। आसिफले 103 बलमा आठ चौका र चार छक्का सहित शतक पूरा गर्नुभयो। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। गुलसनले 38 बलमा 3 चौका र 4 छक्का प्रहार गर्दै 52 रन बनाउनु भयो। अर्का ओपनर अर्जुन कुमारले 43, रोहित पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18 र बसिर अहमदले 15 रन बनाउनु भयो। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

राम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाडा मर्काई मर्काई

PFBS Gorkha Radio. झझल को आई रहे तिम्रो छिन छिन, झझल को आई रहे तिम्रो छिन छिन, आतुर छन ओठहरू तिम्रै नाम लिन। थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: કયા સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: નેપાલ પ્રહરી અસ્પતાલ મહારાજગંજલી નુવાકોટમાં 500 को अस्थायी फिल्ड अस्पताल संचालनमा लागेको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ीपछि फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा लगाएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरंग वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण मानवीय र पशु चौपाया क्षतिको पश्चात फैलन सक्ने संक्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो। भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटारमा स्टार सड़कमा आजदेखि समय तोकिएर एकतर्फी सवारी साधन सञ्चालन गरिने भएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमनमा समस्या भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टारबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ आउने सवारी साधन सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्छ। यसै गरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टार गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेसम्म परेवाटार पार गरिसक्नुपर्नेछ। तोकिएको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार फुसरेटा र केउरिनी हुँदै कल्चीतर्फ आवाजावत गर्न सकिनेछ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षा सम्बन्धी सुविधा लेनदेन सम्बन्धी व्यवस्था पढ्न आह्वान गरिएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर ओम प्रसाद अर्यालले निर्देशिका पढेर सुविधा लेनदेन गर्न सबैमा अनुरोध गर्नुभएको छ।
4: बच्चा जन्मिएको दिनदेखि 28 दिनभित्र बिरामी भएर स्वास्थ्य संस्थामा भर्ना भए उपचार गराउनु परेमा भर्ना भएको समयदेखि उपचार अवधिसम्मको सेवा निशुल्क हुन्छ। एकपटक उपचारपछि डिस्चार्ज भइसकेको नवजात शिशु पुनः बिरामी भएर फेरि भर्ना हुनु परेमा पनि उपचार निशुल्क हुन्छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाको लागि सरकारले विभिन्न निशुल्क सेवा तथा सुविधाको व्यवस्था गरेको छ। तर यी सेवा उपलब्ध छन् भन्ने जानकारी कतिपय सेवाग्राहीलाई नहुन सक्छ। सरकारले तोकेका निशुल्क सेवा तथा सुविधा स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदाहुँदै पनि सेवाग्राहीलाई सेवा नदिएको वा सेवा प्राप्त गर्नबाट वञ्चित गराइएको पाइएमा सम्बन्धित स्वास्थ्य संस्था तथा जिम्मेवार पक्षमाथि आवश्यक छानबिन गरी कारवाही गरिनेछ। यस निर्देशिकामा भएका व्यवस्थाहरूको पालना गरिदिनु हुन सम्पूर्ण सरकारवालाहरूलाई अनुरोध गर्दछौँ।
3: सप्तरीको राजविराजमा गर्भवतीले अस्पताल बाहिर गर्भदान गराउन बाध्य भएको घटनामा 6 कर्मचारी निलम्बनमा परेका बेला डाक्टर अर्यालको भनाइ आएको हो। अर्यालका अनुसार निर्देशिकामा संस्थागत प्रसूति सेवा लिने बिरामीलाई यातायात खर्चको प्रबन्ध पनि लिपिबद्ध गरिएको छ।
4: गर्भवती महिलाले नियमित गर्भ जाँच अर्थात् एएनसी गराउँदा सरकारले नगद भत्ताको व्यवस्था गरेको छ। गर्भावस्था सुरु भएदेखि भएपछि 4-8-9 महिनामा गर्भजाँच गराए बापत 800 रुपियाँ नगद भत्ता पाउने व्यवस्था छ। तर गर्भवती महिलाले बच्चा पेटमा आएपछि कम्तीमा 8 पटक गर्भजाँच गराउनु भने आवश्यक हुन्छ। देशभर आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क उपलब्ध छ। यस अन्तर्गत हेमोग्लोबिन ब्लड ग्रुप हिसाबमा आल्बुमिन सिफिलिसको लागि भिडिआरएल एचआइभी परीक्षण तथा हेपाटाइटिसका लागि हेपाटाइटिस बी सर्फेस एन्टिजेन परीक्षणमा समेत निशुल्क हुन्छ। प्रसूतिको सम्बन्धमा कुनै जटिलता देखेमा त्यसको निशुल्क उपचार गर्ने व्यवस्था छ।
3: युएईले बाढ़ीपछिको उद्धार तथा राहतका लागि 5 खेपको विमान पठाएको छ। प्रवर्तन मन्त्री महावीर पुन र गृहमन्त्री सुदन गुरुङले विमानस्थल पुगेर 4 डुङ्गा सहितका सामग्री बुझ्नु भएको छ।
5: युएई एयरपोर्टको हवाईजहाजबाट आज यो 5 ट्रिप भयो युएईबाट।
6: हाउ मेनी बोट 3 बोट
5: फोर बोट ओके आज चाहिँ झन्डै 45 टन जतिको सामानहरू ल्याएको छ.
3: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्ण.
1: यो BFBS गोर्खा रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एसिसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। एसिया कप अर्को वर्ष बंगलादेशमा हुनेछ। आज बंगलादेशसँगै भारत पाकिस्तान श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। आजको यो जितसँगै नेपाल पनि एसिया कप खेल्ने भएको हो। नेपालले युएईलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पक्राउने क्रममा युएई 49.2 ओभरमा सबै विकेट गुमाएर 268 रनमा समेट्यो। यसअघि नेपालले आसिफ शेखको शतकमा 9 विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालका लागि आसिफले 106 बलमा 8 चौका र 4 छक्काको मद्दतले 104 रन बनाउनु भएको थियो। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। गुलशनले 38 बलमा 3 चौका र 4 छक्का प्रहार गर्दै 52 रनको अर्धशतक बनाउनु भएको थियो। यस्तै गुलशन झाले 38 बलमा 3 चौका र 4 छक्का प्रहार गर्दै 52 रनको अर्धशतक बनाउनु भएको छ। रसुवाको भोटेकुसी नदीको बाढ़ीले बगाएर ल्याएको गरगहना लुकाएर राखेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ परेमा धादिङको गजुरी गाउँपालिका 6 बन्छे टारका 35 वर्षीय रामबहादुर तामाङ छन्। तस्पर्त भदौको बाढ़ीमा नुवाकोटको भितुर नगरपालिका 1 त्रिशुली बजारमा लीला बहादुर बोगटी घर बगाउने क्रममा बगेका गरगहना भदौ 11 गते तामाङले फेला पारेको र नियत पुस लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी बोगटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि धादिङको आदमघाट अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले गरगहना सहित तामाङलाई पक्राउ गरेको धादिङ प्रहरीले जनाएको छ। बरामद भएका गरगहना सुन जस्तो देखिने 3 थान बाला, 2 थान झुम्का, 2 थान सिक्री, 2 थान औठी, 2 थान मंगलसूत्र र चाँदीको जस्तो देखिने 2 जोर पाउजो छन्। कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसले भोलि आइतबार दिउँसो 2 बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो। ललितपुरको सानेपा केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकका लागि सबै पदाधिकारी सदस्य र प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। समसामयिक राजनैतिक विषयमा पनि छलफल हुनेछ। गौतम बुद्धको बाल्यकाल र युवा अवस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
4: पुरातात्विक दृश्यले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलौराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठूलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमा यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाश मुनि रहेको जोडी स्तूप धाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। चौथो शताब्दीमा निर्माण भएको मानिएको ठूलो स्तूप 4 चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्विक अध्ययनबाट पुष्टि भएको छ।
3: काठमाडौँको धापडाम क्षेत्रमा आवासीयको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
4: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप स्याटल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल फाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ। जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ। हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए। सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम्साइटको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो। यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गोर्खामा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा चारजना घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका चार गैरी चौतारामा भत्सेकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खा जाँदै गरेको बस आपसमा ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। एकजना गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहिरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्य मन्त्री समेत रहेका गुरुङ 9 दिन प्रहरी हिरासतमा बसेर रकम बुझाएर छुट्नु भएको हो। तीनजना पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरुङ हिजो छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभएको छ। काँग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। उहाँ विरूद्ध दोर्जे शेर्पा, रिङ्गु ज्याम्बु शेर्पा र सुनुर्पा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचन केन्द्रित कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगसिर 21 देखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। आज राति देशका धेरै भागमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि प्रसाद दाहालले बागमती प्रदेशका पहाड़ी भागमा समेत वर्षा हुन सक्ने बताउनु भएको छ।
4: कोशी प्रदेश, बागमती प्रदेश र यो गण्डकी प्रदेशको केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ भने साथसाथै चाहिँ यो मधेस प्रदेशमा पनि केही स्थानहरूमै मध्यमसम्मको वर्षा हुन सक्ने देखिन्छ र यो पश्चिमी भूभागमा विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली र यो लुम्बिनी प्रदेशमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ र भारी वर्षाका लागि जुन आज रातिको लागि कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरी कोशी प्रदेशको जुन तराई क्षेत्र र पहाडी क्षेत्रको एक दुई स्थानमा चाहिँ भारी वर्षा पनि हुन सक्ने सम्भावना छ।
3: उहाँका अनुसार भोलि पनि देशका कतिपय ठाउँमा वर्षाको पूर्वानुमान छ।
4: पहाडी क्षेत्र छ, त्यो पहाडी क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रहरूको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ र तराई क्षेत्रमा कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रको केही स्थान र बाँकी तराई क्षेत्रमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ।
3: काठमाडौँको धापडाम क्षेत्रमा भाँसिएको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
5: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप स्याटल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल फाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ। जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसआरडी विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ। हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए। सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल भत्किन थालेको भनिएको थियो। यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कंक्रिट फेस्ड रकफिल बाँध हो।
3: एसिसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। एसिया कप अर्को वर्ष बंगलादेशमा हुँदैछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। आजको जितसँगै नेपाल एसिया कप खेल्ने भएको हो। नेपालले युएईलाई आज 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 49/2 बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको हो। यसअघि नेपालले आसिफ शेखको शतकमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि आसिफले 106 बलमा 8 चौका र 4 छक्काको मद्दतले 104 रन बनाउनु भएको थियो। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलखान रेडियो हो।

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गोर्खामा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। गोर्खाको बच्चिकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा चारजना घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका चार गैरे चौतारामा बच्चिकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको बस ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। एकजना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। भोलिकोसी बाढीको प्रभाव लुम्बिनी पर्यटन क्षेत्रमा पनि परेको छ। लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्। त्यसमाथि कृष्णवीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ। पटोलबाट छवि पाण्डे।
4: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ। भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ।
5: सुनसान छ, यो बाढीले सत्य हान्दियो, धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द। अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त। इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेट डेभलप पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र भने त गाह्रो।
4: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
5: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब दुई चार दस दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ। अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरोले त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन। तर यो कृष्णवीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौ सर, अहिले लुम्बिनी सुनसान छ।
4: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्णवीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ। अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
3: गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलोराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
6: पुरातत्व दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलोराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलोराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठुलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाशमा रहेको जोडी स्तूप धाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलोराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। चौथो शताब्दीमा निर्माण भएको मानिएको ठुलो स्तूप चार चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्विक अध्ययनबाट पुष्टि भएको छ।
3: यमनको हुथी लडाकु समूहले मुख्य व्यापार नाका लाल सागरको तटीय क्षेत्र कब्जामा लिएको खबर छ। बबल मन्दाब जलघाटीको पेरिम टापुमा इरान समर्थित समूहले कब्जा जमाएको हो। सो समूहले साउदी समर्थित फौजलाई पराजित गरेर रणनीतिक बन्दरगाह शहरमा मोखा पनि नियन्त्रणमा लिएको छ। यमन सेनाका अनुसार अब हुथीले सबै तटीय क्षेत्रमा कब्जा जमाएको छ। च्याथम हाउसका फरिया अल मुस्लिमीका अनुसार यी घटनाले धेरै अर्थ राख्छ।
7: I would be very concerned about the Houthis taking over Bab al-Mandab because despite their assurances, they should never be trusted. And number two, any attack on the Saudi oil infrastructure and shipment will ultimately cause consequences across the world.
3: ACC Premier Cup ko upadhi jite sangai Nepal Asia Cup ko कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: कांग्रेस का पूर्व सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्न 77 वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगसिर 21 देखि 23 गतेसम्मका लागि तोकेको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट बडा अधिवेशन थाल्न निर्देशन दिएको छ। हामीले यसै विषयमा देउबा निकट केन्द्रीय सदस्य कुन्दन राज काफ्रेसँग कुरा गरेका छौं। तपाईँहरूले बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र
4: हामी विभाजनको पक्षमा छैनौ, हामी एकताको पक्षमा छौ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो, त्यो मिलाउनु पर्ने नेतृत्वले हो। हामीले अदालतमा मुद्दा हाल्यौं, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका छौँ। अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो। यो हामी दुई थरी काङ्ग्रेस भएको, विशेष महाधिवेशन पछि हो, विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो। त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो पछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ। यो अदालत बिन अदालत बिना हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो। त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो। सानेपा नेतृत्वले कसैलाई क्रियाशील सदस्य दिन्छु, व्यक्तिको नैसर्गिक अधिकारमा लडेको काङ्ग्रेस, कसैलाई क्रियाशील सदस्य दिन्छु, कसैलाई काङ्ग्रेस बनाउँछु, कसैलाई बनाउँदिन, तँलाई क्रियाशील दिन्छु, तँलाई दिन्न, तँलाई नेता बनाउँछु, तँलाई बनाउँदिन भनेर नेतृत्वले भन्छ भने त्यो मण्डलीकरण मानिन्छ त्यसलाई। त्यही भएर सानेपा नेतृत्वले नेपाली काङ्ग्रेसको जस्तो व्यवहार नगरेको कारणले हामी बाध्य भएर छुट्टै महाधिवेशन गर्न बाध्य भयो।
3: यो भनेको त सरासर अब फुटेको हो भनेर बुझ्न सकियो नि त।
4: यो चाहिँ फुटाउने नफुटाउने चाहिँ सानेपाको नेतृत्वकोमा भर पर्छ, यो हामीमा भर पर्दैन। अहिले त सर्वोच्च अदालतले निस्ता दिएको छ नि त, होइन र उहाँहरू कसरी काङ्ग्रेसको नेतृत्व हुनुभयो, होइन? त्यही भएर अदालतले हामीले उहाँहरूले तोकेको अधिवेशन क्यान्सल गर भन्यो, तर अदालतले पार्टीको प्रक्रिया अगाडि बढा भनेपछि त हामीलाई जिम्मेवारी दिएको हो नि त। पार्टी त हामीले होइन, सानेपाको नेतृत्वले पो फुटाउन कोसिस गरिरहेछ।
3: के अब संस्थापन पक्षसँग संवाद र सहमतिको सबै ढोका बन्द भएको भनेर पनि बुझ्न सकिन्छ कि फेरि किन हतार गर्दै हुनुहुन्छ तपाईँहरू महाधिवेशनमा?
4: हतार होइन, हतार भन्दा नि राजनीतिमा संवाद कहिले अन्त्य हुँदैन, संवाद जतिखेर नि गर्न सकिन्छ र सँगसँगै राजनीतिमा कुनै पनि कुराले छेकावट पनि गर्दैन। त्यो कुरा चाहिँ नेतृत्व हुँ भन्ने साथीहरूले त्यो जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ। नेपाली काङ्ग्रेसलाई किता काट गर्न जब कोसिस गरिन्छ, काङ्ग्रेसभित्र स्वाभाविक रूपमा विद्रोह हुन्छ। अहिले विशेष महाधिवेशनको नेतृत्वले काङ्ग्रेसभित्र किता काट गर्ने, काङ्ग्रेसभित्र चाहिँ क्रियाशील सदस्य यसलाई दिन्छु यसलाई दिन्न भन्ने, काङ्ग्रेसभित्र यो नेता बन्छ यो नेता बन्दैन भन्ने, काङ्ग्रेसभित्र जुन किसिमको एउटा बन्दीकरणको अवस्था सिर्जना गरेको छ त्यसको विरुद्ध त स्वाभाविक रूपमा ऊर्जाशील काङ्ग्रेसका कार्यकर्ता, चेतनशील काङ्ग्रेसका कार्यकर्ता त स्वाभाविक रूपमा अगाडि बढिहाल्छन् नि। यो कुरा नौलो कुरा होइन।
3: तपाईँहरूले हामी आधिकारिक भन्नुहुन्छ, उहाँहरूले हामी आधिकारिक भन्नुहुन्छ, सबै अलमलका बिचमा चाहिँ अब नेता कार्यकर्ता तल्लो तहका कार्यकर्तामा चाहिँ अलिकति निराशा पैदा भएको छ, यसको जिम्मेवारी कसले लिने हो?
4: यो चाहिँ सानेपा जसले विशेष महाधिवेशन गरायो, काठमाडौँ जिल्लाको सभापतिले गरेको त काठमाडौँ जिल्लाको अधिवेशन पो हुन्छ, केन्द्रीय महाधिवेशन हुन्छ र तपाईँले शनाखत बिना पनि कुनै तपाईँले म महाधिवेशन प्रतिनिधि भएँ भनेर कोही आएर लाइनमा बसेर भन्दाखेरि महाधिवेशन हुन्छ कि? शनाखत गर्नुपर्छ, शनाखत बिनाको महाधिवेशन हुन्छ? यस्तो जाल झेम छल कपट गरेर अगाडि नेतृत्व अगाडि जान सक्छ र सबै त्यो कुरा चाहिँ सबै देशभरिका कार्यकर्ताले स्वीकार्छन् भन्ने मूर्खता हो। त्यही भएर यो कुरा इन्डिभिजुअल लिबर्टी व्यक्तिको नैसर्गिक अधिकारका बारेमा बिपीले व्याख्या गर्नुभएको छ। काङ्ग्रेसभित्र धेरै चेतनशील कार्यकर्ताहरू छन्, उहाँले प्रक्रियाको कुरा, उहाँहरूले प्रक्रियाको कुरा, सिद्धान्तको कुरा, नीतिको कुरा, विधानको कुरालाई प्रष्ट ढङ्गले बुझ्नु भएको छ। यो कुरा चाहिँ यदि तपाईँले भने समस्यै छैन त म भन्दिनँ, तर समस्या जसले निम्तायो त्यसले नै समस्याको समाधानको दिशामा अगाडि बढ्नुपर्छ। उहाँहरू अगाडि नबढेको कारणले गर्दा

लुम्बिनी गोस्तुरम्मा होटलका सञ्चालक खिमका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो। तर कृष्ण बेटी भएरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठुलो मर्का परेको छ।

0: समाधान बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माका अनुसार भोटेपछि बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्ण भीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
1: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्ण भीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब दुई चार दस दिनमा अब फुल्ने जस्तो कुरो सुनिएछ। अब यो फुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ ठुलादेखि साना होटलसम्म, होइन। तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो

आमा छोरी म गाउँपालिकामा सामान पानी हुन नसक्दा महँगी भने अचाक्ली रसुवा र नुवाकोट जोत्न फर्के निर्माण हुँदै पेत्रावतीमा मारपाट गर्न सुरक्षा निकाय र स्थानीय पहलमा संरचना बन्ने नाप जाँच भएको पाँच वर्षपछि धनुषाको सबैल्या नगरका 385 परिवारलाई जग्गा दिने पूर्जा जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता भएपछि पूर्जा वितरण धनकुटा निशान मन्दिर परिसरमा रहेको महाघण्टी हेर्न आउने पर्यटकको संख्या वृद्धि साना साना घण्टीलाई जोडेर बनाएको महाघण्टीमा 500 बढी घण्टी घण्टीकै तौल 150 किलो महाघण्टीमा 1931 सालभन्दा अघिका घण्टी समेत संग्रहित भोजपुरमा उत्पादित अकबरे खुर्सानीले बजार पाउँदै भोजपुरका खुर्सानीको स्वाद लिँदै काठमाडौँ धरान विराटनगर र झापाका बासिन्दा किसानले प्रति किलो 200 रुपियाँसम्म मूल्य पाउँदै भोजपुरमा गएको वर्ष 5,232 मेट्रिक टन अकबरे खुर्सानी उत्पादन म्याग्दीका स्थानीय रातो च्याउको खोजीमा जग्गातर्फ प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आमदानीको मुख्य स्रोत बन्दै ताजा रातो च्याउको बजार मूल्य प्रति केजी 1,000

0: काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्न 77 वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगिर 21 देखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। हामीले यसै विषयमा देउबा निकट केन्द्रीय सदस्य कुन्दन राज काफ्रेसँग कुरा गरेका छौं।
1: तपाईँहरूले
0: बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र?
2: हामी विभाजनको पक्षमा छैनौ, हामी एकताको पक्षमा छौ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो। त्यो मिलाउनु पर्ने नेतृत्वले हो। हामीले अदालतमा मुद्दा हाल्यौं, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका थियौँ। अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो। यो हामी दुई थरी काङ्ग्रेस भएको, विशेष महाधिवेशन पछि हो, विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो। त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो भनेपछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ। यो अदालत बिन अदालत बिना हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो। त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो।
0: नेपाली सेनाले बाढ़ी पहिरो प्रभावित क्षेत्रबाट विभिन्न क्षेत्रबाट आज 20 जनाको हवाई उद्धार गरेको छ। नेपाली सेनाका अनुसार आज 5:30 बजेसम्म गरिएको उद्धारसँगै हालसम्म हवाई साधन मार्फत उद्धार हुनेको संख्या 4157 पुगेको छ। उद्धार गरिएका मध्ये 3874 जना स्वदेशी र 283 जना विदेशी नागरिक छन्। बाढ़ीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ। लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्। त्यसमाथि कृष्णवीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ। बुटवलबाट छवि पाण्डे।
3: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ। भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ।
4: सुनसान छ, यो बाढीले सत्तै हान्दियो, धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द। अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त। इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेट डेभलप पाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर। यो मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र भने त गाह्रो।
3: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
5: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब 2-4-10 दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ। अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन। तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू, आन्तरिक पर्यटक, बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौ सर, अहिले लुम्बिनी सुनसान छ।
3: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ। अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
0: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको छ। एसिया कप अर्को वर्ष बंगलादेशमा हुँदैछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। सोही अनुसार नेपाल एसिया कप खेल्ने भएको हो। आज भएको खेलमा नेपालले युएईलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 19 ओभर 2 बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको थियो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: PFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगसिर 21 देखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट बडा अधिवेशन थाल्न निर्देशन दिएको छ। हामीले यसै विषयमा देउबा निकट केन्द्रीय सदस्य कुन्दन राज काफ्रेसँग कुरा गरेका छौं। तपाईँहरूले बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र
4: हामी विभाजनको पक्षमा छैनौ, हामी एकताको पक्षमा छौ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो, त्यो मिलाउनु पर्ने नेतृत्वले हो। हामीले अदालतमा मुद्दा हाल्यौं, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका छौँ। अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो। यो हामी दुई थरी काङ्ग्रेस भएको विशेष महाधिवेशन पछि हो, विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो। त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो भने पछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ। यो अदालत बिन अदालत बिना हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो, त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो।
3: नेपाली सेनाले बाढी पहिरो प्रभावित क्षेत्रबाट विभिन्न क्षेत्रबाट आज 20 जनाको हवाई उद्धार गरेको छ। नेपाली सेनाका अनुसार आज 5:30 बजेसम्म गरिएको उद्धारसँगै हालसम्म हवाई साधन मार्फत उद्धार हुनेको संख्या 4157 पुगेको छ। उद्धार गरिएका मध्ये 3874 जना स्वदेशी र 283 जना विदेशी नागरिक छन्। बाढीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ। लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्। त्यसमाथि कृष्णवीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ। बुटवलबाट छवि पाण्डे।
5: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ। भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ।
6: सुनसान छ, यो बाढीले स्वात्तै हान्दियो, धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द, अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त। इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेटहरूले पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर हाल्यो। मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र
5: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
7: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब 2-4-10 दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ। अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन। तर यो कृष्णवीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौँ सर, यो लुम्बिनी सुनसान छ।
5: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्णवीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ। अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
3: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको छ। एसिया कप अर्को वर्ष बंगलादेशमा हुँदैछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। सोही अनुसार नेपाल एसिया कप खेल्ने भएको हो। आज भएको खेलमा नेपालले युएईलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 19 ओभर दुई बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको थियो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हरियो डाँडामाथि हलो जोत्ने साथी।

चाम्रो माटो माथि बाल्दै मनको बाती, डल्ला फर्काई फर्काई, ढाड मर्काई मर्काई,

0: स्थानीय समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगिर 21 23 गतिसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिइएको छ। हामीले देउवा निकट केन्द्रीय सदस्य कुन्दन राज काफ्लेसँग यसै विषयमा कुरा गरेका छौं।
4: तपाईँहरूले बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र
5: हामी विभाजनको पक्षमा छैनौ, हामी एकताको पक्षमा छौ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो, त्यो मिलाउनु पर्ने नेतृत्वले हो। हामीले अदालतमा मुद्दा हाल्यौं, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका थियौँ। अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो। यो हामी दुई थरी काङ्ग्रेस भएको विशेष महाधिवेशन पछि हो, विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो। त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो पछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ। यो अदालत बिन अदालत बिना हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो। त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो। सानेपा नेतृत्वले कसैलाई क्रियाशील सदस्य दिन्छु, व्यक्तिको नैसर्गिक अधिकारमा लडेको काङ्ग्रेस, कसैलाई क्रियाशील सदस्य दिन्छु, कसैलाई काङ्ग्रेस बनाउँछु, कसैलाई बनाउँदिन, तँलाई क्रियाशील दिन्छु, तँलाई दिन्न, तँलाई नेता बनाउँछु, तँलाई बनाउँदिन भनेर नेतृत्वले भन्छ भने त्यो मण्डलीकरण मानिन्छ त्यसलाई। त्यही भएर सानेपा नेतृत्वले नेपाली काङ्ग्रेसको जस्तो व्यवहार नगरेको कारणले हामी बाध्य भएर छुट्टै महाधिवेशन गर्न बाध्य भयो।
4: यो भनेको त सरासर अब फुटेको हो भनेर बुझ्न सकियो नि त।
5: यो चाहिँ फुटाउने नफुटाउने चाहिँ सानेपाको नेतृत्वकोमा भर पर्छ, यो हामीमा भर पर्दैन। अहिले त सर्वोच्च अदालतले निस्ता दिएको छ नि त, होइन र उहाँहरू कसरी काङ्ग्रेसको नेतृत्व हुनुभयो, होइन? त्यही भएर अदालतले हामीले उहाँहरूले तोकेको अधिवेशन क्यान्सल गर भन्यो, तर अदालतले पार्टीको प्रक्रिया अगाडि बढा भनेपछि त हामीलाई जिम्मेवारी दिएको हो नि त। पार्टी त हामीले होइन, सानेपाको नेतृत्वले पो फुटाउन कोसिस गरिरहेछ।
4: के अब संस्थापन पक्षसँग संवाद र सहमतिको सबै ढोका बन्द भएको भनेर पनि बुझ्न सकिन्छ कि फेरि किन हतार गर्दै हुनुहुन्छ तपाईँहरू महाधिवेशनमा?
5: हतार होइन, हतार भन्दा नि राजनीतिमा संवाद कहिले अन्त्य हुँदैन, संवाद जतिखेर नि गर्न सकिन्छ र सँगसँगै राजनीतिकमा कुनै पनि कुराले छेकावट पनि गर्दैन। त्यो कुरा चाहिँ नेतृत्व हुँ भन्ने साथीहरूले त्यो जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ। नेपाली काङ्ग्रेसलाई किता काट गर्न जब कोसिस गरिन्छ काङ्ग्रेसभित्र स्वाभाविक रूपमा विद्रोह हुन्छ। अहिले विशेष महाधिवेशनको नेतृत्वले काङ्ग्रेसभित्र किता काट गर्ने, काङ्ग्रेसभित्र चाहिँ क्रियाशील सदस्य यसलाई दिन्छु यसलाई दिन्न भन्ने, काङ्ग्रेसभित्र यो नेता बन्छ यो नेता बन्दैन भन्ने, काङ्ग्रेसभित्र जुन किसिमको एउटा बन्दीकरणको अवस्था सिर्जना गरेको छ त्यसको विरुद्ध त स्वाभाविक रूपमा ऊर्जाशील काङ्ग्रेसका कार्यकर्ता, चेतनशील काङ्ग्रेसका कार्यकर्ता त स्वाभाविक रूपमा अगाडि बढिहाल्छन् नि। यो कुरा नौलो कुरा होइन।
4: तपाईँहरूले हामी आधिकारिक भन्नुहुन्छ, उहाँहरूले हामी आधिकारिक भन्नुहुन्छ, सबै अलमलका बिचमा चाहिँ अब नेता कार्यकर्ता तल्लो तहका कार्यकर्तामा चाहिँ अलिकति निराशा पैदा भएको छ, यसको जिम्मेवारी कसले लिने हो?
5: यो चाहिँ सानेपा जसले विशेष महाधिवेशन गरायो, काठमाडौँ जिल्लाको सभापतिले गरेको त काठमाडौँ जिल्लाको अधिवेशन पो हुन्छ, केन्द्रीय महाधिवेशन हुन्छ र तपाईँले शनाखत बिना पनि कुनै तपाईँले म महाधिवेशन प्रतिनिधि भई भनेर कोही आएर लाइनमा बसेर भन्दाखेरि महाधिवेशन हुन्छ कि? शनाखत गर्नुपर्छ, शनाखत बिनाको महाधिवेशन हुन्छ? यस्तो जाल झेम छल कपट गरेर अगाडि नेतृत्व अगाडि जान सक्छ र सबै त्यो कुरा चाहिँ सबै देशभरिका कार्यकर्ताले स्वीकार्छन् भन्ने मूर्खता हो। त्यही भएर यो कुरा इन्डिभिजुअल लिबर्टी व्यक्तिको नैसर्गिक अधिकारका बारेमा बिपीले व्याख्या गर्नुभएको छ। काङ्ग्रेसभित्र धेरै चेतनशील कार्यकर्ताहरू छन्, उहाँहरूले प्रक्रियाको कुरा सिद्धान्तको कुरा, नीतिको कुरा, विधानको कुरालाई प्रष्ट ढङ्गले बुझ्नु भएको छ। यो कुरा चाहिँ यदि तपाईँले भने समस्यै छैन त म भन्दिनँ, तर समस्या जसले निम्तायो त्यसले नै समस्याको समाधानको दिशामा अगाडि बढ्नुपर्छ।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो। सैन्य समुदायमा
1: बेलायत भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
1: यो BFBS गोरखा रेडियो हो।
0: गोरखा रेडियो हो।
3: रूपालीका तीजदेखि तिहारसम्म कुनै बेला गाउँघरमा मादलको ताल खन्किन्थ्यो, तर आधुनिक बाजाको बढ्दो प्रयोगसँगै चाडपर्वको रौनकसँगै जोडिएको नेपाली मौलिक बाजा मादलको आवाज भने बिस्तारै हराउँदै गएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: चाडपर्वको रौनकसँगै गाउँघरमा मादलको माग बढ्थ्यो। काठका ठेका र छालाको तालमा गाउँमा आँगन गुन्जिन्थ्यो, तर समय फेरिएको छ। आधुनिक बाजा र प्रविधिको बढ्दो प्रयोगसँगै नेपाली मौलिक बाजा मादलको आवाज बिस्तारै ओझेलमा पर्दै गएको छ। 80 वर्षीय मोहन केसीलाई पनि चाडपर्वको रौनकता क्रमशः हराउँदै गएको अनुभव पाएको छ।
5: रमाइलो अब छैन, अब यो मादल बजाउने छमछमी नाच्ने अब त के देश के बजाउने के हारो मात्रै गर्छन्। गर हाओ गरे तल भइगयो, गर मारि भइगयो दौड्दै।
4: कुनै बेला चाडपर्वको अभिन्न अङ्ग बनेको थियो मादल। अहिले यही मादल संरक्षणको पर्खाइमा छ। कच्चा पदार्थको अभावका कारण पनि मादल बनाउने सिपले काम नपाएको मादल व्यवसायी दिलबहादुर नेपालीको भनाइ छ।
6: मेन त यिनी काठहरूका छालाहरूका समस्या छ कि, ओरिजिनल काठ पाइन्न, छाला यहाँ उत्पादन छैन, बाहिर लिन पर्यो।
4: बजारमा आधुनिक बाजा र डिजिटल संगीतको सहज पहुँचका कारण मौलिक बाजा प्रतिको आकर्षण कम हुँदै गएको मादल व्यवसायहरू बताउँछन्। नयाँ पुस्तामा मादल बनाउने सिप हस्तान्तरण हुन नसक्दा पनि यसको संरक्षणमा थप चुनौती देखिएको छ।
3: पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री भएको छ।
7: पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल अल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरेर वैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र शुक्रबार 40,636 स्थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन्। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ 14 गतेदेखि काठमाडौँ, धादिङ र काभ्रे पलाञ्चोकका उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ।
3: अब खबर फटाफट।
8: रसुवा बाढीपछिको राहत र उद्धारमा ड्रोन बन्यो वरदान। बाढीले जमिनको बाटो बन्द गरिदिएपछि ड्रोन हिँड्ने आकाश नै दुर्गम बस्तीका लागि राहतको आशा। आमा छोदिङमो गाउँपालिकामा सामान ढुवानी हुन नसक्दा महँगी भने अचाक्ली। रसुवा र नुवाकोट जोड्न फड्के निर्माण हुँदै बेत्रावतीमा वार पार गर्न सुरक्षा निकाय र स्थानीयको पहलमा संरचना बन्ने। नाप जाँच भएको 5 वर्षपछि धनुषाको सबैल्या नगरका 385 परिवारलाई जग्गा धनी पूर्जा। जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता भएपछि पूर्जा वितरण। धनकुटा निशान मन्दिर परिसरमा रहेको महाघण्टी हेर्न आउने पर्यटकको संख्या वृद्धि। साना साना घण्टीलाई जोडेर बनाइएको महाघण्टीमा 500 बढी घण्टी। घण्टीकै तौल 150 किलो। महाघण्टीमा 1931 सालभन्दा अघिका घण्टी समेत संग्रहित। भोजपुरमा उत्पादित अकबरे खुर्सानीले बजार पाउँदै भोजपुरका खुर्सानीको स्वाद लिँदै काठमाडौँ, धरान, विराटनगर र झापाका बासिन्दा किसानले प्रति किलो 200 रुपियाँसम्म मूल्य पाउँदै भोजपुरमा गएको वर्ष 5,232 मेट्रिक टन अकबरे खुर्सानी उत्पादन। म्याग्दीका स्थानीय रातो च्याउको खोजीमा जंगलतर्फ। प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आमदानीको मुख्य स्रोत बन्दै ताजा रातो च्याउको बजार मूल्य प्रति केजी 1,000 रुपियाँसम्म। प्रस्तावित पोखरा बसपा क्षेत्रका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया महानगरले अघि बढाउने। नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित जिल्ला समिति निर्णयमा पुग्दै। र स्याङ्जाको गलाङ नगरपालिका 7 र 11 जोड्ने गरी आँधी खोलामाथि झोलङ्गे पुल निर्माण। 444 मिटर लम्बाइको पुल बनेपछि 1 घण्टाको बाटो 10 मिनटमा।
3: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। जितसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो। एसिया कप अर्को वर्ष बंगलादेशमा हुनेछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। सोही अनुसार नेपाल एसिया कप खेल्ने भएको हो। नेपालले युएईलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछि आएको युएई 49 ओभर दुई बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको हो। हवस् त, खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेको सिभाडीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ. लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्. त्यसमाथि कृष्णभीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ. बुटवलबाट छवि पाण्डे.
4: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ. भोटेकोशी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ.
5: सुनसान छ, यो बाढीले स्वात्तै हान्दियो. धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द. अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त. इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेटहरूले पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर. मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र गाह्रो.
4: भोटेकोशीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्. लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माका अनुसार भोटेकोशी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो.
5: बाढी पहिरोले गर्दाखेरि
6: भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब दुई चार दस दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ. अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन. तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौ सर, यो लुम्बिनी सुनसान छ.
4: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्णवीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ. अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
3: काठमाडौँको धाप ड्याम क्षेत्रमा भाँसिएको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ.
7: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप सेन्ट्रल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल भाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ. जल स्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसआरडी विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ. हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए. सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो. यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कंक्रिट फेस्ट रकफिल बाँध हो.
3: रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज 1 गते हुने भएको छ.
8: आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर विश्व कुमार भूषालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज 1 गते गरिने जानकारी दिनुभएको छ. करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत सो उपहार कार्यक्रम घोषणा गरिएको थियो. साउन 1 गतेदेखि सञ्चालनमा आएको प्रोत्साहन कार्यक्रम अन्तर्गत यही भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपदा आएपछि स्थगन भएको थियो. महानिर्देशक भूषालले पहिलो चरणमा भदौ 1 देखि 15 गतेसम्म बिल बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिनको 1 जनाका दरले 15 जनालाई 1,33,334 रूपियाँका दरले विजेता छनौट गरिने बताउनु भएको छ. भदौ 1 देखि 15 गतेसम्म कारोबारमा संलग्न उपभोक्ता मध्येबाट 1 जनालाई 10 लाख रूपियाँ राशिको करदाता बम्पर पुरस्कारका लागि छनौट गरिनेछ. त्यसपछि दोस्रो चरणमा भदौ 16 देखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ. भदौ महिनाको दोस्रो 16 दिनका उपभोक्ता मध्येबाट 1 जना 10 लाख राशिको बम्पर विजेता छनौट हुनेछन्। असोज 1 गते भदौ महिनाका 1,33,334 का 31 जना विजेता र 10 लाखका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ.
3: पहिलो संस्करणको नेपाल भलिबल लिग उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद कवर्ड हलमा सम्पन्न फाइनलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख पाएको छ। फाइनल खेलमा अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 जित्दै इतिहास रचेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: રેડિયો સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको विवाद झन चर्किएको छ. मलेसियाले 25 मुख्य म्यान पावर कम्पनीको माथतमा थप 250 कम्पनीलाई सब एजेन्टका रूपमा सूचीकृत गरेपछि नेपाली श्रमिक र व्यवसायी अन्यलमा परेका छन्. नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सीमित कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिँदा सिन्डिकेटको अवस्था सिर्जना हुने बताएको छ. संघका अध्यक्ष डिक बहादुर खत्रीले मलेसियाको पछिल्लो निर्णय आफूहरूलाई मान्य नभएको बताउनु भएको छ. नेपालमा करिब 1,100 वैधानिक म्यान पावर कम्पनी रहे पनि सीमित कम्पनीलाई मात्र अधिकार दिनु गलत भएको उहाँको भनाइ छ. युवा श्रम तथा रोजगार मन्त्रालयले भने मलेसियाको निर्णयप्रति असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक नोट पठाएको जनाएको छ. मन्त्रालयका अनुसार नेपाल मलेसिया र श्रम सम्झौता अनुसार प्रक्रिया अघि बढाउन मलेसियालाई आग्रह गरिएको छ. तर मलेसियाबाट हालसम्म ठोस जवाफ आएको छैन. मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य रहेकाले पछिल्लो विवादले रोजगारीका लागि तयारीमा रहेका हजारौं नेपाली युवा र वैदेशिक रोजगार व्यवसायी प्रभावित हुने देखिएको छ. सिराहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी भएका बेला विवाद भएको छ. मन्त्री पोखरेललाई सम्बोधनका लागि सिधै माइक दिइएपछि जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतोले गुनासो गर्नुभएको थियो. शिक्षक र अन्य जनप्रतिनिधिले पनि बोल्ने अवसर नपाएको उहाँको भनाइ छ. यसैबीच कार्यक्रममा भिडियो खिचिरहेका रासोपाका औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल खोस्न लगाइएको विषयमा समेत विवाद भएको छ. महतोका अनुसार मन्त्रीसँग आएका व्यक्तिको आग्रहमा नेपाली सेनाले मोबाइल खोसेको हो. विवाद चर्किएपछि मन्त्री पोखरेलले मन्तव्य छुट्याएर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थल छाड्नु भएको हो. भोटेको सिबाडीमा भेटिएका शब पहिचानका लागि भइरहेको डीएनए परीक्षणमध्ये 400 शबको रिपोर्ट तयार भएको छ. बाँकी शबको पहिचान गर्न अझै अढाई महिनासम्म लाग्न सक्ने विज्ञहरूले बताएका छन्। अहिलेसम्म 1,384 शब फेला परेका छन्. तीमध्ये 103 शबको मात्रै शनाखत भएर आफन्तलाई बुझाइएको छ. शनाखत हुन नसकेका 1,281 शब जमिनमुनि पुरिएका छन्. प्रहरीका अनुसार डीएनए परीक्षणका लागि हालसम्म 1,779 जना आफन्तको रगत संकलन गरिएको छ. शबको नमूना प्रहरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नास्टका प्रयोगशालामा परीक्षण भइरहेको छ. दक्षिण कोरियाले दिएका 4 उपकरण प्रहरी प्रयोगशालामा सञ्चालनमा छन्। भारतबाट आएका उपकरण भने जडान हुन बाँकी छन्. हेटौडामा पनि नयाँ उपकरण जडान गरी डीएनए परीक्षण सुरु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ. डीएनए सँगै प्रहरीले औँठा छाप र अनुहार भिडाएर पनि शब पहिचानको प्रयास गरिरहेको छ. चीन, भारत, दक्षिण कोरिया र सिङ्गापुरबाट उपकरण तथा प्राविधिक सहयोग प्राप्त भएको छ. विज्ञहरूका अनुसार हड्डी र दाँतबाट डीएनए निकाल्न समय लाग्ने भएकाले परीक्षण ढिलो भइरहेको छ. अहिलेकै गतिमा काम भए सबै शबको डीएनए परीक्षण सक्न करिब 2-2.5 महिना लाग्न सक्ने अनुमान छ. गोर्खाको पालुङटा नगरपालिकाले महिलालाई अटो चलाउन तालिम दिएको छ. तालिमपछि महिलाहरू स्वरोजगार भएका छन्. च्याङ्लिकी कल्पना कुमार. गौतम बुद्धको बाल्यकाल र युवा अवस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
4: पुरातात्विक दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलौराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठुलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमा यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाशमा निरहेको जोडी स्तूप धाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलोराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। चौथो शताब्दीमा निर्माण भएको मानिएको ठूलो स्तूप चार चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्विक अध्ययनबाट पुष्टि भएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ. महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो. 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ. खटिएका प्रतिनिधिलाई मंगसिर 21-23 गतिसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिइएको छ. हामीले देउवा निकट केन्द्रीय सदस्य कुन्दन राज काफ्रेसँग यसै विषयमा कुरा गरेका छौँ.
4: तपाईँहरूले बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र
5: हामी विभाजनको पक्षमा छैनौ, हामी एकताको पक्षमा छौ. विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो. त्यो मिलाउनु पर्ने नेतृत्वले हो. हामीले अदालतमा मुद्दा हाल्यौँ, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका छौँ. अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो. यो हामी दुई थरी काङ्ग्रेस भएको विशेष महाधिवेशन पछि हो. विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो. त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो भने पछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ. यो अदालत बिन अदालत बिना हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो. त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो. सानेपा नेतृत्वले कसैलाई क्रियाशील सदस्य दिन्छु व्यक्तिको नैसर्गिक अधिकारमा लडेको काङ्ग्रेस, कसैलाई क्रियाशील सदस्य दिन्छु, कसैलाई काङ्ग्रेस बनाउँछु, कसैलाई बनाउँदिन, तँलाई क्रियाशील दिन्छु, तँलाई दिन्न, तँलाई नेता बनाउँछु, तँलाई बनाउँदिन भनेर नेतृत्वले भन्छ भने त्यो मण्डलीकरण मानिन्छ त्यसलाई. त्यही भएर सानेपा नेतृत्वले नेपाली काङ्ग्रेसको जस्तो व्यवहार नगरेको कारणले हामी बाध्य भएर छुट्टै महाधिवेशन गर्न बाध्य भयो.
4: यो भनेको त सरासर अब फुटेको हो भनेर बुझ्न सकियो नि त.
5: यो चाहिँ फुटाउने नफुटाउने चाहिँ सानेपाको नेतृत्वकोमा भर पर्छ, यो हामीमा भर पर्दैन. अहिले त सर्वोच्च अदालतले निस्ता दिएको छ नि त, होइन र? उहाँहरू कसरी काङ्ग्रेसको नेतृत्व हुनुभयो, होइन? त्यही भएर अदालतले हामीले उहाँहरूले तोकेको अधिवेशन क्यान्सल गर भन्यो. तर अदालतले पार्टीको प्रक्रिया अगाडि बढा भनेपछि त हामीलाई जिम्मेवारी दिएको हो नि त. पार्टी त हामीले होइन, सानेपाको नेतृत्वले पो फुटाउन कोसिस गरिरहेछ.
4: के अब संस्थापन पक्षसँग संवाद र सहमतिको सबै ढोका बन्द भएको भनेर पनि बुझ्न सकिन्छ कि फेरि किन हतार गर्दै हुनुहुन्छ तपाईँहरू महाधिवेशनमा?
5: हतार होइन, हतार भन्दा नि राजनीतिमा संवाद कहिले अन्त्य हुँदैन. संवाद जतिखेर पनि गर्न सकिन्छ र सँगसँगै राजनीतिमा कुनै पनि कुराले छेकावट पनि गर्दैन. त्यो कुरा चाहिँ नेतृत्व हुँ भन्ने साथीहरूले त्यो जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ. नेपाली काङ्ग्रेसलाई किता काट गर्न जब कोसिस गरिन्छ काङ्ग्रेसभित्र स्वाभाविक रूपमा विद्रोह हुन्छ. अहिले विशेष महाधिवेशनको नेतृत्वले काङ्ग्रेसभित्र किता काट गर्ने, काङ्ग्रेसभित्र चाहिँ क्रियाशील सदस्य यसलाई दिन्छु यसलाई दिन्न भन्ने, काङ्ग्रेसभित्र यो नेता बन्छ यो नेता बन्दैन भन्ने, काङ्ग्रेसभित्र जुन किसिमको एउटा बन्दीकरणको अवस्था सिर्जना गरेको छ त्यसको विरुद्ध त स्वाभाविक रूपमा ऊर्जाशील काङ्ग्रेसका कार्यकर्ता, चेतनशील काङ्ग्रेसका कार्यकर्ता त स्वाभाविक रूपमा अगाडि बढिहाल्छन् नि. यो कुरा नौलो कुरा होइन.
4: तपाईँहरूले हामी आधिकारिक भन्नुहुन्छ, उहाँहरूले हामी आधिकारिक भन्नुहुन्छ, सबै अलमलका बीचमा चाहिँ अब नेता कार्यकर्ता तल्लो तहका कार्यकर्तामा चाहिँ अलिकति निराशा पैदा भएको छ. यसको जिम्मेवारी कसले लिने हो?
5: यो चाहिँ सानेपा जसले विशेष महाधिवेशन गरायो, काठमाडौँ जिल्लाको सभापतिले गरेको त काठमाडौँ जिल्लाको अधिवेशन पो हुन्छ, केन्द्रीय महाधिवेशन हुन्छ र तपाईँले शनाखत बिना पनि कुनै तपाईँले म महाधिवेशन प्रतिनिधि भएँ भनेर कोही आएर लाइनमा बसेर भन्दाखेरि महाधिवेशन हुन्छ कि? शनाखत गर्नुपर्छ. शनाखत बिनाको महाधिवेशन हुन्छ? यस्तो जाल झेम छल कपट गरेर अगाडि नेतृत्व अगाडि जान सक्छ र सबै त्यो कुरा चाहिँ सबै देशभरिका कार्यकर्ताले स्वीकार्छन् भन्ने मूर्खता हो. त्यही भएर यो कुरा इन्डिभिजुअल लिबर्टी व्यक्तिको नैसर्गिक अधिकारका बारेमा बिपीले व्याख्या गर्नुभएको छ. काङ्ग्रेसभित्र धेरै चेतनशील कार्यकर्ताहरू छन्, उहाँले प्रक्रियाको कुरा सिद्धान्तको कुरा, नीतिको कुरा, विधानको कुरालाई प्रष्ट ढङ्गले बुझ्नुभएको छ. यो कुरा चाहिँ यदि तपाईँले भने समस्यै छैन त म भन्दिनँ, तर समस्या जसले निम्तायो त्यसले नै समस्याको समाधानको दिशामा अगाडि बढ्नुपर्छ।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: तिजदेखि तिहारसम्म कुनै बेला गाउँघरमा मादलको ताल घन्किन्थ्यो तर आधुनिक बाजाको बढ्दो प्रयोगसँगै चाडपर्वको रौनकसँगै जोडिएको नेपाली मौलिक बाजा मादलको आवाज भने बिस्तारै हराउँदै गएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: चाडपर्वको रौनकसँगै गाउँघरमा मादलको माग बढ्थ्यो। काठका ठेका र छालाको तालमा गाउँमा आँगन गुन्जिन्थ्यो तर समय फेरिएको छ। आधुनिक बाजा र प्रविधिको बढ्दो प्रयोगसँगै नेपाली मौलिक बाजा मादलको आवाज बिस्तारै ओझेलमा पर्दै गएको छ। 80 वर्षीय मोहन केसीलाई पनि चाडपर्वको रौनकता क्रमशः हराउँदै गएको अनुभव पाएको छ।
5: रमाइलो अब छैन, अब यो अहिले मादल बजाउने छमछमी नाच्ने अब त के बजाउने के हारो मात्रै गर्छन्। गर हाउरे तल भइगयो, गर माथि भइगयो दौड्दै,
4: कुनै बेला चाडपर्वको अभिन्न अङ्ग बनेको थियो मादल। अहिले यी मादल संरक्षणको पर्खाइमा छ। कच्चा पदार्थको अभावका कारण पनि मादल बनाउने सिपले काम नपाएको मादल व्यवसायी दिलबहादुर नेपालीको भनाइ छ।
6: मेन त यिनी काठहरूका छालाहरूका समस्या छ कि ओरिजिनल काठ पाइन्न, छाला यहाँ उत्पादन छैन, बाहिर लिन पर्यो।
4: बजारमा आधुनिक बाजा र डिजिटल संगीतको सहज पहुँचका कारण मौलिक बाजा प्रतिको आकर्षण कम हुँदै गएको मादल व्यवसायहरू बताउँछन्। नयाँ पुस्तामा मादल बनाउने सिप हस्तान्तरण हुन नसक्दा पनि यसको संरक्षणमा थप चुनौती देखिएको छ।
3: पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिन्डर ग्यास बिक्री भएको छ।
7: पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल अयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरेर वैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र शुक्रबार 40,636 स्थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन्। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रे पलाञ्चोकका उद्योगका सिलिण्डर 12 पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ।
3: अब खबर फटाफट।
8: रसुवा बाढीपछिको राहत र उद्धारमा ड्रोन बन्यो वरदान। बाढीले जमिनको बाटो बन्द गरिदिएपछि ड्रोन हिँड्ने आकाश नै दुर्गम बस्तीका लागि राहतको आशा। आमा छोदिङमो गाउँपालिकामा सामान ढुवानी हुन नसक्दा महँगी भने अचाकली। रसुवा र नुवाकोट जोड्न फड्के निर्माण हुँदै बेत्रावतीमा वारपार गर्न सुरक्षा निकाय र स्थानीयको पहलमा संरचना बन्ने। नाप जाँच भएको 5 वर्षपछि धनुषाको सबैल्या नगरका 385 परिवारलाई जग्गा धनी पूर्जा। जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता भएपछि पूर्जा वितरण। धनकुटा निशान मन्दिर परिसरमा रहेको महाघण्टी हेर्न आउने पर्यटकको संख्या वृद्धि। साना साना घण्टीलाई जोडेर बनाइएको महाघण्टीमा 500 बढी घण्टी। घण्टीकै तौल 150 किलो। महाघण्टीमा 1931 सालभन्दा अघिका घण्टी समेत संग्रहित। भोजपुरमा उत्पादित अकबरे खुर्सानीले बजार पाउँदै भोजपुरका खुर्सानीको स्वाद लिँदै काठमाडौँ धरान विराटनगर र झापाका बासिन्दा किसानले प्रति किलो 200 रुपियाँसम्म मूल्य पाउँदै भोजपुरमा गएको वर्ष 5,232 मेट्रिक टन अकबरे खुर्सानी उत्पादन। म्याग्दीका स्थानीय रातो च्याउको खोजीमा जङ्गलतर्फ। प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको मुख्य स्रोत बन्दै ताजा रातो च्याउको बजार मूल्य प्रति केजी 1,000 रुपियाँसम्म। प्रस्तावित पोखरा बसपाक क्षेत्रका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया महानगरले अघि बढाउने। नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित जिल्ला समिति निर्णयमा पुग्दै। र स्याङ्जाको गलाङ नगरपालिका 7 र 11 जोड्ने गरी आँधी खोलामाथि झोलङ्गे पुल निर्माण। 444 मिटर लम्बाइको पुल बनेपछि 1 घण्टाको बाटो 10 मिनटमा।
3: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। जितसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो। एसिया कप अर्को वर्ष बंगलादेशमा हुनेछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। सोही अनुसार नेपाल एसिया कप खेल्ने भएको हो। नेपालले युएईलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछि आएको युएई 49 ओभर 2 बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको हो। हवस् त, खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कोशी बाढीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ. लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्. त्यसमाथि कृष्णभीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ. बुटवलबाट छवि पाण्डे.
4: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो. तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ. भोटेकोशी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ.
5: सुनसान छ, यो बाढीले स्वात्तै हान्दियो. धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो. त्यसले गर्दा पुरै बन्द. अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो. नि त इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेटहरूले पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरिरहेको. मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र
4: भोटेकोशीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्. लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माका अनुसार भोटेकोशी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो.
5: बाढी पहिरोले गर्दाखेरि
6: भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब दुई चार दस दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ. अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ. तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन. तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौँ सर. अहिले लुम्बिनी सुनसान छ.
4: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ. अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
3: काठमाडौँको धाप ड्याम क्षेत्रमा भाँसिएको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ.
7: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप सेन्ट्रल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल भाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ. जल स्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसआरडी विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ. हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए. सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो. यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कंक्रिट फेस रकफिल बाँध हो.
3: रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज 1 गते हुने भएको छ.
8: आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर विश्व कुमार भूषालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज 1 गते गरिने जानकारी दिनुभएको छ. करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत सो उपहार कार्यक्रम घोषणा गरिएको थियो. साउन 1 गतेदेखि सञ्चालनमा आएको प्रोत्साहन कार्यक्रम अन्तर्गत यही भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपदा आएपछि स्थगन भएको थियो. महानिर्देशक भूषालले पहिलो चरणमा भदौ 1 देखि 15 गतिसम्म बिल बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिनको 1 जनाका दरले 15 जनालाई 1,33,334 रुपियाँका दरले विजेता छनौट गरिने बताउनु भएको छ. भदौ 1 देखि 15 गतिसम्म कारोबारमा संलग्न उपभोक्ता मध्येबाट 1 जनालाई 10 लाख रुपियाँ राशिको करदाता बम्पर पुरस्कारका लागि छनौट गरिनेछ. त्यसपछि दोस्रो चरणमा भदौ 16 देखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ. भदौ महिनाको दोस्रो 16 दिनका उपभोक्ता मध्येबाट 1 जना 10 लाख राशिको बम्पर विजेता छनौट हुनेछन्. असोज 1 गते भदौ महिनाका 1,33,334 का 31 जना विजेता र 10-10 लाखका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ.
3: पहिलो संस्करणको नेपाल भलिबल लिग उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद कवर्ड हलमा सम्पन्न फाइनलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख पाएको छ। फाइनल खेलमा अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 जित्दै इतिहास रचेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS Gurkha Radio।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको विवाद झन चर्किएको छ। मलेसियाले 25 मुख्य म्यान पावर कम्पनीको माथतमा थप 250 कम्पनीलाई सब एजेन्टका रूपमा सूचीकृत गरेपछि नेपाली श्रमिक र व्यवसायी अन्यलमा परेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सीमित कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिँदा सिन्डिकेटको अवस्था सिर्जना हुने बताएको छ। संघका अध्यक्ष डिक बहादुर खत्रीले मलेसियाको पछिल्लो निर्णय आफूहरूलाई मान्ने नभएको बताउनु भएको छ। नेपालमा करिब 1100 वैधानिक म्यान पावर कम्पनी रहे पनि सीमित कम्पनीलाई मात्र अधिकार दिनु गलत भएको उहाँको भनाइ छ। युवा श्रम तथा रोजगार मन्त्रालयले भने मलेसियाको निर्णयप्रति असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक नोट पठाएको जनाएको छ। मन्त्रालयका अनुसार नेपाल मलेसिया र श्रम सम्झौता अनुसार प्रक्रिया अघि बढाउन मलेसियालाई आग्रह गरिएको छ, तर मलेसियाबाट हालसम्म ठोस जवाफ आएको छैन। मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य रहेकाले पछिल्लो विवादले रोजगारीका लागि तयारीमा रहेका हजारौं नेपाली युवा र वैदेशिक रोजगार व्यवसायी प्रभावित हुने देखिएको छ। सिराहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी भएका बेला विवाद भएको छ। मन्त्री पोखरेललाई सम्बोधनका लागि सिधै माइक दिइएपछि जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतोले गुनासो गर्नुभएको थियो। शिक्षक र अन्य जनप्रतिनिधिले पनि बोल्ने अवसर नपाएको उहाँको भनाइ छ। यसैबीच कार्यक्रममा भिडियो खिचिरहेका रासोपाका औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल खोस्न लगाइएको विषयमा समेत विवाद भएको छ। महतोका अनुसार मन्त्रीसँगै आएका व्यक्तिको आग्रहमा नेपाली सेनाले मोबाइल खोसेको हो। विवाद चर्किएपछि मन्त्री पोखरेलले मन्तव्य छुट्याएर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थल छाड्नु